श्रोता सुन्नुहुँदै थियो भक्तिमय भजनहरू कलाकार अनुराधा पौर्यालको आवाजमा। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ हाम्रो आजको बिहानी प्रसारण अर्थात प्रथम अधिवेशनमा अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। अहिले 6:55 अनि 7 बजे सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमैले संस्कृत अनि हिन्दीमा समाचार। 7:05 प्रस्तुत गर्नेछौ यस केन्द्रबाट कार्यक्रम गोल्डन मेलोडिज। 7:25 सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी नेपालीमा समाचार। यसरी नै 7:35 प्रस्तुत गर्नेछौ कार्यक्रम प्रणाम सिक्किम। 8:00 अनि 8:15 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार। साथै 8:30 सुन्नुहुनेछ आकाशवाणीको उत्तर पूर्वी केन्द्र शिलङबाट पूर्वोत्तर समाचार। यसै गरी 8:40 प्रस्तुत गर्नेछौ नेपाली आधुनिक गीतहरूको कार्यक्रम गीतिमाला। 9:00 यस केन्द्रबाट सुन्नुहुनेछ आजका मुख्य समाचार। 9:02 प्रस्तुत गर्नेछौ कार्यक्रम चित्रांजली अनि 9:30 लिएर आउनेछौ स्वास्थ्य शल्य कार्यक्रम। 10:00 पुनः सुन्नुहुनेछ आजका मुख्य समाचार। यसरी नै 10:02 प्रस्तुत गर्नेछौ कार्यक्रम ताजे तराने अनि 10:30 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट प्रसारित कार्यक्रम एफएम गोल्ड। त श्रोता, प्रस्तुत थियो हाम्रो प्रथम अधिवेशनमा प्रसारण गरिने कार्यक्रमहरूबारे छोटो रूपरेखा। सो पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोता, अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी संस्कृत अनि हिन्दीमा समाचार।

श्रोता कार्यक्रमले अघि बढाउँदै अब दोस्रो गीत प्रस्तुत गर्न लागिरहेका छौँ। सन् 1966 सालमा निर्मित चलचित्र ममताबाट असित सेनद्वारा निर्देशित अनि चारू चित्रद्वारा निर्मित यस चलचित्रका गीतहरूमा संगीतबद्ध गर्नुभएको छ रोशनले, अनि शब्द रहेको छ मजरू सुल्तानपुरीको। सुचित्र सेन, धर्मेन्द्र अनि अशोक कुमारको यस चलचित्रमा मुख्य भूमिका रहेको छ। यो चलचित्र सन् 1963 सालमा असित सेनद्वारा निर्मित बंगाली चलचित्र उत्तर फाल्गुनीबाट पुनः निर्माण गरिएको थियो, जसमा सुचित्र सेनको अभिनय रहेको थियो। त श्रोता, स्वीकार्नुहोस् कार्यक्रमको यो दोस्रो प्रस्तुति कलाकार लता मंगेशकरको आवाजमा।

अमिताभ बच्चन, सुमिता सन्याल आदिको यस चलचित्रमा मुख्य भूमिका रहेको छ। त श्रोता प्रस्तुत छ यसै चलचित्रको यो गीत कलाकार मुकेशको स्वरमा।

श्रोता, हामी कार्यक्रम गोल्डन मेलोडिसको अन्त्यतिर आइसकेका छौं र यो अन्तिम गीत सुनाउन लागिरहेको छौं सन् 1962 सालमा निर्मित चलचित्र एक मुसाफिर एक हसिनाबाट, सशाधार मुखर्जीद्वारा निर्मित अनि राज खोसलाद्वारा निर्देशित यस चलचित्रका गीतहरूमा संगीतबद्ध गर्नुभएको छ ओपी नैयरले। जोय मुखर्जी अनि साधनाको

यस चलचित्रमा मुख्य भूमिका रहेको छ। त श्रोता, स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति कलाकार मोहम्मद रफी अनि आशा भोसलेको युगल आवाजमा। गीतकार हुनुहुन्छ एसएच बिहारी।

अवश्य श्रोता, यिनै सदाबहार हिन्दी चलचित्रका गीतहरूको साथै कार्यक्रम गोल्डन मेलोडिसको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी नेपालीमा समाचार।

0: यो आकाशवाणी हो, समाचार सबै नगरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबारदेखि पाँच देशहरूको यात्रामा प्रस्थान गर्नुहुनेछ। महाराष्ट्रको सांगली जिल्लाको जाट तहसीलमा भएको घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्नुहुँदै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। तमिलनाडुमा जोसेफ विजयको नेतृत्वमा रहेको नवनिर्वाचित टीवीके सरकारले आज विधानसभामा आफ्नो बहुमत प्रमाणित गर्नुहुनेछ। केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले कथित नीट पेपर लीकको सम्बन्धमा शुभम खैरनारलाई आफ्नो हिरासतमा लिएको छ। अनि मौसम विभागले आज राजस्थानमा गर्मीको लहरको अवस्थाको लागि रेड अलर्ट जारी गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबारदेखि पाँच देशहरूको यात्रामा प्रस्थान गर्नुहुनेछ। पहिलो चरणमा उहाँ संयुक्त अरब अमिरेट्स पुग्नुहुनेछ अनि राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसित भेट गर्नुहुनेछ। दुई नेताले द्विपक्षीय मुद्दाहरूमाथि विचार विमर्श गर्नेछन्। विशेष रूपले ऊर्जा सहयोग तथा परस्पर हितको क्षेत्रीय अनि अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि बातचित हुनेछ। द्विपक्षीय कार्यनीतिक साझेदारी बढ़ाउने उपायहरूमा पनि विचार विमर्श हुनेछ।
1: यात्रा के दूसरे चरण में प्रधानमंत्री शुक्रवार को ही नीदरलैंड्स पहुंचेंगे। इससे पहले उन्होंने 2017 में नीदरलैंड्स की यात्रा की थी। प्रधानमंत्री मोदी नीदरलैंड्स के नरेश विलियम अलेक्जेंडर और महारानी मैक्सिमा से मुलाकात करेंगे। प्रधानमंत्री रॉब जेटन से भी उनकी बातचीत होगी। इसके बाद प्रधानमंत्री मोदी रविवार को स्वीडन की यात्रा पर गोथेनबर्ग पहुंचेंगे। वे स्वीडन के प्रधानमंत्री अल्फ क्रिस्टन के साथ बातचीत में द्विपक्षीय संबंधों की समीक्षा करेंगे। यात्रा के चौथे चरण में प्रधानमंत्री मोदी सोमवार को नॉर्वे पहुंचेंगे। वे तीसरे भारत नॉर्वे शिखर सम्मेलन में भाग लेंगे। प्रधानमंत्री मोदी की ये पहली नॉर्वे यात्रा होगी। यात्रा के अंतिम चरण में प्रधानमंत्री मोदी इटली जाएंगे। वे इटली के राष्ट्रपति सर्जियो मेत्रोला से मुलाकात करेंगे और प्रधानमंत्री जॉर्जिया मेलोनी के साथ भी उनकी व्यापक बातचीत होगी। विदेश मंत्रालय ने कहा है कि प्रधानमंत्री मोदी की पांच देशों की यात्रा से यूरोप के साथ भारत की साझेदारी मजबूत होगी। अनुपम की रिपोर्ट के साथ समाचार कक्ष से प्रियंका अरोड़ा।
0: विदेश मन्त्रालयले भनेको छ प्रधानमन्त्री मोदीको पाँच देशहरूको यात्राले युरोपसित भारतको साझेदारी बलियो हुनेछ। विशेष गरी व्यापार अनि हालमा भएको भारत युरोपेली संघ मुक्त व्यापार सम्झौतापछि निवेश सम्बन्ध बढ़नेछ। महाराष्ट्रको सांगली जिल्लाको जाट तहसीलमा हिज धार्मिक जमघटको क्रममा पर्खाल भत्किँदा छजना श्रद्धालुको मृत्यु भएको छ भने लगभग पन्ध्रजना घाइते भएका छन्। घाइतेहरूलाई जाट र सांगलीका नागरिक अस्पतालहरूमा भर्ना गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले घटनामा ज्यान गुमाउनु परेकोहरूमा गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले शोक सन्तप्त परिवारहरूसँग संवेदना व्यक्त गर्नुभएको छ। शिक्षा मन्त्रालयले हिज नयाँ दिल्लीमा भारत नवप्रवर्तन 2026 सम्बन्धी उच्च स्तरीय कूटनीतिक बैठक आयोजना गरेको छ। यो विश्वव्यापी नवप्रवर्तन कार्यक्रम भारत फ्रान्स नवप्रवर्तन वर्षको एक भागको रूपमा अर्को वर्ष 14 जूनदेखि 16 फ्रान्सको नाइसमा आयोजना हुनेछ। बैठकमा धेरै देशका राजदूतहरू उच्चायुक्तहरू कूटनीतिज्ञहरू र सरकारी अधिकारीहरूले भाग लिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भन्नुभयो भारत अब केवल प्रविधि बजार मात्र होइन तर प्रविधि विकासकर्ता र विश्वको लागि एक विश्वसनीय साझेदार बन्दै गएको छ। उहाँले भन्नुभयो नवप्रवर्तन देशको लागि प्राथमिकतामा परेको छ र राष्ट्रिय शिक्षा नीति 2020 र अटल नवप्रवर्तन मिशन जस्ता पहलहरूले युवाहरूमा नयाँ सोच र उद्यमशीलतालाई प्रवर्धन गरिरहेका छन्। तमिलनाडुमा जोसेफ विजयको नेतृत्वमा रहेको नवनिर्वाचित टीवीके सरकारले आज विधानसभामा आफ्नो बहुमत प्रमाणित गर्नुपर्नेछ। मुख्यमन्त्री सी जोसेफ विजयले विधानसभामा विश्वासको मत लिनु अघि समर्थन जुटाउन सहयोगी दलका नेताहरूसँग बैठक गरिरहेका छन्। सहयोगीहरूको समर्थनका साथै टीवीके सरकारलाई एआईएडीएमकेबाट अलग भएको गुटको समर्थन पनि छ। टीडीकेलाई अब विधानसभामा लगभग 150 विधायकहरूको समर्थन छ। यसैबीच हिज तमिलनाडुको राजनीतिक परिस्थितिले नाटकीय मोड़ लियो जब अखिल भारतीय अन्ना द्रविड मुन्नेत्र कजगम सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा दुई गुटमा विभाजित भएको थियो। पूर्व मुख्यमन्त्री तथा पार्टी महासचिव एडाप्पाडी के पलानी स्वामीको नेतृत्वमा रहेको गुटले पार्टीका विधायकहरूलाई टीबीके सरकारलाई समर्थन नगर्न निर्देशन दिएको छ। वरिष्ठ नेता आगरी कृष्णमूर्तिले चेतावनी दिएका छन् कि पार्टी हित उल्लंघन गर्ने कुनै पनि विधायकलाई पार्टीबाट निष्कासन गरिनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहा समाचार। सरकारले कुल घरेलू उत्पादन जीडीपी को अस्थायी अनुमान र चौथो त्रैमासिक जीडीपी को त्रैमासिक अनुमान प्रत्येक वर्ष मई महीना को अंतिम कार्य दिनबाट जून 7 सम्म जारी करने मिति परिमार्जन गरेको छ। तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले 7 जूनमा विदा परेको खण्डमा अस्थायी अनुमान अघिल्लो कार्य दिनमा जारी गरिने बताएको छ। मन्त्रालयले तथ्यांकको गुणस्तरलाई अझ सुदृढ पार्ने उद्देश्यले यो परिवर्तन गरिएको बताएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले कथित नीट पेपर लीकको सम्बन्धमा शुभम खैरनारलाई आफ्नो हिरासतमा लिएको छ। राजस्थान पुलिसको अनुरोधमा शुभमलाई हिज महाराष्ट्रको नासिकबाट नासिक पुलिसको अपराध शाखा इकाईले हिरासतमा लिएको थियो। यस महिनाको 3 तारीकमा आयोजित मेडिकल कलेजहरूमा स्नातक पाठ्यक्रमहरूमा भर्नाको लागि नीट यूजी 2026 परीक्षा पेपर लीकको आरोपको बीचमा हिज रद्द गरिएको थियो। सरकारले सीबीआईलाई अनियमितताको व्यापक जाँच गर्न भनेको छ। सम्बन्धित घटनाक्रममा नीट यूजी 2026का एक उम्मेद्वारका अभिभावकले लातूर एसपी कार्यालयमा उजुरी दर्ता गरेका छन् जसमा एक निजी कोचिङ संस्थानले परीक्षा अघि नक्कली परीक्षा सञ्चालन गरेको आरोप लगाएको छ, जसमा 42 प्रश्नहरू वास्तविक नीट पेपरमा सोधिएका प्रश्नहरूसँग मेल खान्छ। एसपी अमोल ताम्बेले उपविभागीय पुलिस अधिकारीलाई तत्काल अनुसन्धान

0: डी साझेदारी दीर्घकालीन मात्र नभई राजनीतिक अर्थात रणनीतिक तालमेलले पनि चित्रण गर्ने बताउनु भएको छ। भारत भूटान सम्बन्धलाई अझ सुदृढ बनाउने मुख्य उद्देश्यका साथ लोकसभा अध्यक्ष ओम बिरलाको नेतृत्वमा उच्च स्तरीय भारतीय संसदीय प्रतिनिधिमण्डल आजदेखि भूटानको भ्रमणमा जानेछन्। 51 सदस्यीय प्रतिनिधिमण्डलका राज्यसभा र लोकसभाका संसद सदस्यहरू र विदेश मन्त्रालयका अधिकारीहरू समावेश छन् र लोकसभाका संसद उद्देश्य सदस्यहरू र विदेश मन्त्रालयका अधिकारीहरू समावेश छन्। प्रतिनिधिमण्डलले भूटान भारत सम्बन्धका विभिन्न पक्षहरू र दुई छिमेकी देशहरू बीचको सहयोग बढ़ाउने तरिकाहरूबारे छलफल गर्नेछ। भ्रमणको क्रममा प्रतिनिधिमण्डलले भूटानका राजा र प्रधानमन्त्रीलाई पनि भेट्नेछन्। पश्चिम बंगालमा भारतीय जनता पार्टीको सरकार आएपछि राज्य पुलिसले कानूनी व्यवस्था र राजनैतिक हिंसामा कड़ा अडान लिएको छ। अतिरिक्त पुलिस महानिदेशकले सबै पुलिस आयुक्तलाई पुलिस अधीक्षकहरू र रेलवे पुलिस अधिकारीहरूलाई धेरै महत्वपूर्ण निर्देशनहरू जारी गरेका छन्। यी निर्देशनहरूले 2021 विधानसभा चुनावपछि भएका हिंसाका सबै घटनाको नयाँ जाँच गर्ने आदेश दिएको छ। लापरवाही पाइएका मुद्दाहरूको पुनः जाँच गरिनेछ। त्यस समयमा दर्ता गरिएका उजुरी र सामान्य डायरीहरूको पनि पुनः जाँच गरिनेछ। मौसम विभागले आज राजस्थानमा गर्मीको लहरको अवस्थाको लागि रेड अलर्ट जारी गरेको छ। गुजरात, महाराष्ट्र र पश्चिम मध्य प्रदेशमा पनि भोलिसम्म गर्मीको लहर अवस्था रहने अनुमान गरिएको छ। मौसम विभागले तटीय कर्नाटकमा दिनभरि तातो र आर्द्र मौसमको पूर्वानुमान गरेको छ। मौसम विभागले आज देशको उत्तर पूर्वी भागहरू अण्डमान निकोबार टापुहरूमा भारीदेखि धेरै वर्षा हुने पूर्वानुमान गरेको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबारदेखि पाँच देशहरूको यात्रामा प्रस्थान गर्नुहुनेछ। महाराष्ट्रको सांगली जिल्लाको जाट तहसीलमा भएको घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्नुहुँदै घाइतेहरूको शीघ्र स्वस्थ लाभको कामना गर्नुभएको छ। तमिलनाडुमा जोसेफ विजयको नेतृत्वमा रहेको नवनिर्वाचित टीडीके सरकारले आज विधानसभामा आफ्नो बहुमत प्रमाणित गर्नुपर्नेछ। अनि मौसम विभागले आज राजस्थानमा गर्मीको लहरको अवस्थाको लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: हामी आकाशवाणी गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ विविध जानकारी अनि मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

अझै श्रोता भारतकै प्रसंगमा कुरा गर्न चाहन्छौ अझै र 1648 आजको दिन दिल्लीमा स्थित लाल किल्लाको निर्माण पूरा भएको थियो र यसबारे पनि अब हामी छोटो जानकारी राख्न चाहन्छौ।

आज श्रोता लाल किला लाल किला भारतीय कला र संस्कृतिको एक अद्भुत नमूना हो र त्यो भन्दा पनि ठूलो यो सम्पूर्ण भारतीयहरूलाई स्वतन्त्रताको अनुभूति गराउने एउटा चिनो पनि हो जसलाई हरेक सम्पूर्ण भारतीयहरूलाई भारतीय स्वतन्त्रता संग्रामको र देशलाई विदेशी शासनबाट स्वाधीन बनाउने शहीद भएका व्यक्तिहरूको सम्झना गराउँछ भने त्यही गर्वको पनि अनुभव गराउँछ किनभने 15 अगस्त 1947 भारत स्वतन्त्र भएपछि सर्वप्रथम स्वाधीन भारतको तिरंगालाई भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूद्वारा यही ऐतिहासिक लाल किल्लाको प्राचीरबाट फहराएर स्वतन्त्र भारतको उद्घोषणा त्यहाँबाट गर्नुभएको थियो र यो प्रथा अहिलेसम्म चलि नै रहेको छ। प्रत्येक वर्ष स्वतन्त्रता दिवसको दिन भारतका प्रधानमन्त्रीद्वारा लाल किल्लामा तिरंगा फहराइन्छ र लाल किल्लाको प्राचीरबाट देशवासीलाई सम्बोधन गरिन्छ। लाल किल्लाको निर्माण मुगल साम्राज्यको 5 औं बादशाह शाहजहाँले गर्न लाउनु भएको थियो। यस लाल किल्लाको निर्माण कार्य भनिन्छ 13 मई 1639 प्रारम्भ भएको थियो र 10 वर्षको लामो अवधिमा सन् 1648 लाल किल्लाको निर्माण कार्य सकिएको थियो। त्यति बेलाको मुगल साम्राज्यको राजधानी मानिने दिल्लीको शाहजहाँबाद जसलाई अहिले पुरानो दिल्ली भन्ने गरिन्छ मा शाहजहाँद्वारा लाल किल्लाको निर्माण गराउन लगाइएको थियो। जब सन् 1648 लाल किल्लाको निर्माण गरियो तब यसको नाम किल्ला ए मुबारक अर्थात वरदान प्राप्त किल्ला नाम राखिएको थियो। यस किल्लाको चारैतिर रातो ढुङ्गा रेड स्यान्डस्टोनले ठूला ठूला पर्खाल निर्माण गरिएको हुनाले पछि गएर यो लाल किल्ला नामले चिनिन थालियो। लाल किल्लाको डिजाइन उस्ताद अहमद लाहौरीद्वारा गरिएको थियो। कलाको एक अद्भुत नमूना मानिने लाल किल्लाको निर्माणमा भारतीय फारसी र युरोपेली कलाको प्रयोग गरिएको थियो। लाल किल्लाको संरचनाको कुरा गर्दा लाल किल्ला लगभग 250 एकरमा फैलिएको छ। यस लाल किल्लामा 14 वटा द्वार अर्थात दैलोहरू छन् जसमध्ये प्रमुख द्वार अर्थात दैलो हो लाहौरी गेट। यो गेट लाहौर जो वर्तमानमा पाकिस्तानमा पर्छ त्यस दिशातर्फ बनाइएको हुनाले यसको नाम लाहौर गेट राखिएको थियो। यसरी नै लाल किल्लाभित्र अनेकौं अन्य महल र इमारतहरू बनाइएका छन् र केही प्रमुख महल र इमारतहरूको नाम लिन पर्दा दिवान ए आम दिवान ए खास मुमताज महल रंग महल खास महल मोती मस्जिद आदि प्रमुख रूपले आउने गर्छन्। लाल किल्लासँग सम्बन्धित केही ऐतिहासिक घटनाक्रमको कुरा गर्दा शाहजहाँद्वारा दिवान ए खासमा अति नै बहुमूल्य रत्न जडित सिंहासनको निर्माण गरिएको थियो जसलाई तागत ए ताउस भनिन्थ्यो पिकक थ्रोन अर्थात मयूर सिंहासन यही तख्त ए ताउसमा जोड़िएको थियो। अति नै बहुमूल्य हीरा कोहिनूर जो अहिले ब्रिटेनकी महारानीको ताजको शोभा बढ़ाइरहेको छ। सन् 1739 पर्सिया अर्थात वर्तमान इरानका बादशाह नादिर शाहले आक्रमण गरी यस सिंहासनलाई लुटेर लगेका थिए र यसै सिंहासन तख्त ए ताउसमा जड़ित बहुमूल्य रत्नहरूसँग कोहिनूर हीरा पनि भारतबाट बाहिर पुग्यो। त्यति बेला मुगल शासक थिए मोहम्मद शाह। यसै गरी सन् 1857 भएको सेना विद्रोह जसलाई भारतीय स्वाधीनताको लागि पहिलो लड़ाई पनि भनिन्छ 10 मई 1857 दिन मेरुतमा सेनाहरूले विद्रोह गरे र दिल्लीतर्फ लागे र 12 मईको दिन विद्रोही सैनिकहरू दिल्ली पुगे र बहादुर शाह द्वितीयको महलभित्र पसे र लाल किल्लाबाट यी सैनिकहरूले बहादुर शाह द्वितीयलाई भारतका शासक घोषित गरेका थिए। तर ब्रिटिश सेनाद्वारा लाल किल्लालाई आफ्नो कब्जामा लिएर बहादुर शाह जाफरमाथि कार्यवाही गरियो। सो कार्यवाही बहादुर शाह द्वितीयको लाल किल्लाभित्रै अवस्थित महलमा उहाँ विरूद्ध चलाइएको थियो र सजाय स्वरूप उहाँलाई देश निकाला गरी बर्मा वर्तमान म्यानमार लगिएको थियो। त्यही अन्य घटनाको कुरा गर्दा सुभाष चन्द्र बोसका इण्डियन नेशनल आर्मीका 3 सैनिकहरू प्रेम सहगल गुरबख सिंह ढिल्लो शाह नवाज खान विरूद्ध ब्रिटिश सरकारद्वारा सन् 1945 लाल किल्लाभित्र मुकदमा चलाइएको थियो जसलाई रेड फोर्ट ट्रायल अर्थात लाल किल्ला मुकदमा वा आईएनए ट्रायल पनि भनिन्छ। यसरी इतिहासका अनेकौं घटनाक्रमको साक्षी र भारतीय कला र संस्कृतिको अद्भुत नमूना लाल किल्ला परिसरलाई सन् 2007 संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक एवं सांस्कृतिक संगठन अर्थात युनाइटेड नेशन्स एडुकेशनल साइन्टिफिक एण्ड कल्चरल अर्गनाइजेशन युनेस्कोले विश्व विरासतको सूचीमा राखेको छ।

0: हजुर श्रोता, प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। भारतकै प्रसंगमा कुरा अघि बढाउँ श्रोता। आजको दिन 1956 आर्ट अफ लिभिङ फाउण्डेशनका संस्थापक एवं आध्यात्मिक गुरू श्री श्री रविशंकरको जन्म भएको हो।
1: 1962 डाक्टर सर्वपल्ली राधाकृष्णन देशको दोस्रो राष्ट्रपति बनेका थिए आजकै दिन।
0: हजुर, उसै गरी 1967 आजकै दिन भारतका तेस्रो राष्ट्रपति बन्नुभएको थियो डाक्टर जाकिर हुसेन। 1998 आजकै दिन भारतले पोखरानमा दुईवटा परमाणु परीक्षण गरेको थियो। 2000 आजकै दिन भारतकी लारा दत्त मिस युनिभर्स चुनिएकी थिइन्। 2001 आजकै दिन भारतीय लेखक आरके नारायणको निधन भएको थियो।
1: हजुर, भारतकै सन्दर्भमा कुरा गर्दा 1978 देशको पहिलो ध्वजवाहक जहाज आईएनएस दिल्ली सेवामुक्त बनिएको थियो। यसको प्रक्षेपण सेप्टेम्बरको पहिलो तारीक 1932 गरिएको थियो भने सेवा चाहिँ 5 जुलाई 1948 शुरू गरेको थियो। यसले पोर्टुगिज, इण्डिया वार र न्यूजील्याण्डको भ्रमण यसको सेवामा सामेल छन्।
0: हजुर, यो थियो भारतको प्रसंगमा आजकै दिन घटेका केही घटनाहरूबारे छोटो जानकारी। श्रोता, अब कुरा गरौं विश्व इतिहासमा आजकै दिन विगतमा घटेका घटनाहरूबारे। 1861 आजकै दिन ब्रिटिश भारतकै अभिन्न अंग रहेको बेला पाकिस्तानको प्रथम रेल सेवा कराँचीदेखि कोट्रीसम्म खोलिएको थियो। 1880 आजकै दिन मेन्लो पार्क न्यू जर्सीमा थोमस एडिसनले आफ्नो प्रथम इलेक्ट्रिक रेलवेको परीक्षण गरेका थिए।
1: हजुर, 1663 चिलीमा आएको विनाशकारी भूकम्पको कारण सेन्टियागोको एक तिहाई जनसंख्याको अन्त भएको थियो।
0: 1912 आजको दिन रोयल फ्लाइङ कप्स रोयल एयरफोर्सको स्थापना युनाइटेड किङडममा भएको थियो। 1939 आजको दिन विश्वमा नै प्रथम व्यावसायिक एफएम रेडियो स्टेशन युनाइटेड स्टेटको ब्लुमफिल्ड कनेक्टिकटमा खोलिएको थियो, जो पछि आएर डब्ल्यूडीआरसी एफएम बनेको हो। 1950 आजको दिन विश्वमा प्रथम फर्मुला 1 वर्ल्ड च्याम्पियनशीप सिल्भर स्टोनमा आयोजित भएको थियो।
1: हजुर, यसरी नै 1958 जोर्डन र इराकले अरब फेडरेशनको स्थापना गरेका थिए।
0: 1958 आजको दिन बेन कार्लिन एम्फिबियस व्हीकल अर्थात जमीन अनि पानीमा चल्ने गाड़ीको सहायताले विश्व भ्रमण गर्ने प्रथम व्यक्ति बनेका थिए र उनले लगभग 10 वर्षसम्म यो यात्रामा 17,000 किलोमिटर औ 11,000 एमआई पानी अनि 62,000 किलोमिटर औ 39,000 एमआई जमीनको यात्रा गरेका थिए।
1: 1830 इक्वेडर गणराज्यको

0: स्थापना भएको थियो र जुआन जोस फ्लोरेन्स पहिलो राष्ट्रपति बनिएका थिए।
1: 1981 आजको दिन अगस्टिनो जेमिली युनिभर्सिटी पोलिक्लिनिकमा एउटा जरूरी शल्य चिकित्साको लागि गइरहेको बेला सेन्ट पिटर्स स्क्वायरमा पोप जन पल टूलाई हत्याको कोशिस गरेका थिए, तर उहाँ भाग्यले बाँच्नु भएको थियो। 1995 आजको दिन एलिसन हेरिग्रिप्स एकजना 33 वर्षीय ब्रिटिश महिलाले बिना कुनै अक्सिजन अनि बिना कुनै पोर्टरको सहायता एक्लै सगरमाथाको चुचुरो पुगेका थिए र यसो गर्ने उनी नै विश्वको प्रथम महिला बनेकी थिइन्। 1996 आजको दिन बंगलादेशमा आएको टोर्नाडो र आधी बेरीको कारण 600 भन्दा ज्यादा मानिसहरू मारिएका थिए। 2005 आजको दिन उज्बेकिस्तानको एन्डिगानमा सरकार विरूद्ध शान्तिपूर्ण प्रदर्शनी गरिरहेका जनतामाथि सेनाले अन्धाधुन्ध गोली चलाएपछि 187 जना प्रदर्शनकारीहरू मारिएका थिए। 2014 आजको दिन दक्षिणी पश्चिमी टर्कीको एउटा कोइला खानीमा विस्फोट भएपछि त्यहाँ काम गर्ने 301 जना श्रमिकहरू मारिएका थिए। यसैगरी वर्ष 2017 आजको दिन 62 युरोभिजन संघ कन्टेस्टमा पोर्तुगलका स्लाबेडोर साब्रोल विजय बनेका थिए। 2018 नै आजको दिन इण्डोनेसियाको 3 चर्चहरूमा भएको आत्मघाती बम विस्फोटमा परेर 9 जनाको ज्यान गएको थियो। 13 मई 2022 दिन दक्षिण भारतमा विशेष गरेर केरल राज्यमा टोमेटो फ्लू नामक संक्रमण देखा परेको थियो।
0: हजुर, यी थिए आजकै दिन विगतमा घटेका केही घटनाहरूको अंश।
2: श्रोता, हामी हाम्रो यस कार्यक्रमको अन्त्यतिर आइपुगिसकेका छौं र जाँदा जाँदै अन्तमा आज पर्न गएको एउटा रोचक दिवस बारे जानकारी गराउन गइरहेका छौं, जो एउटा व्यञ्जन वा भनौं खानामाथि समर्पित छ, जसलाई इन्टरनेशनल हम्मस डेको रूपमा मनाउने गरिन्छ। श्रोता, हम्मस मिडल इस्ट देशहरू जस्तै लेबनन, इजरायल, प्यालेस्टाइन आदिमा पकाइने अति नै लोकप्रिय व्यञ्जन हो। हम्मस व्यञ्जन पकाउँदा चाहिने मुख्य सामग्री हो चिकपी, अर्थात काबुली चना वा भनौं छोला। श्रोता, मिडल इस्टका देशहरूमा चिकपी अर्थात काबुली चनालाई हम्मस भनिन्छ। यो व्यञ्जन अति नै स्वादिष्ट भएको हुनाले यसलाई विश्वभरिमा नै लोकप्रियता प्राप्त भएको छ। यसै लोकप्रियतालाई ध्यानमा राखेर वर्ष 2012 इजरायलका सेफ बेन ल्याङले प्रत्येक वर्ष 13 मईको दिन इन्टरनेशनल हम्मस डेको रूपमा मनाउन थालेका थिए। श्रोता, आज इन्टरनेशनल हम्मस डे र यदि तपाईँ पनि हम्मस नामक यो व्यञ्जन पकाउन चाहनुहुन्छ भने युट्युबमा गई यसलाई पकाउने विधिबारे जान्न सक्नुहुनेछ। श्रोता, तपाईँ स्वाद लिनुहोस् हम्मसको। हामी भने सुनाउँदैछौ यो गीत।
3: मुर्गे की बांग हमें कोयल की भूख लगी।

0: हजुर श्रोता, यसैको साथ कार्यक्रमबाट विदा लिने समय भइसकेको छ।
1: हजुर, र भोलि बिहान फेरि यस्तै रोचक जानकारीहरू लिएर तपाईँहरू समक्ष आउनेछौ। हवस्, आजको लागि विदा चाहन्छौ।
0: नमस्कार। श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो विविध जानकारी अनि मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम। समय यस बेला हाम्रो स्टुडियोको घड़ीमा बिहानको 8 बज्ने लागेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी हिन्दी अनि अंग्रेजीमा समाचार, साथै आकाशवाणीको उत्तर पूर्वी केन्द्र शिलङबाट पूर्वोत्तर समाचार।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो कलाकार दिलमाया खातीको सुमधुर स्वरमा सजिएका नेपाली गीतहरू। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगाहर्जमा पनि सुनिरहनु भएको छ। तपाईहरूले सुनिरहनु भएको छ कार्यक्रम गीतिमाला अन्तर्गत कलाकार दिव्य खालिङ अनि दिलमाया खालीको स्वरमा सजिएको केही मीठा मीठा नेपाली आधुनिक गीतहरू। यसरी नै कार्यक्रमको अन्तिम कोसेली लिएर आएका छौं कलाकार दिलमाया खातीको आवाजमा सजिएको यस गीत। श्रोता स्वीकार्नुहोस् यो मीठो गीत।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो कार्यक्रम गीतिमाला अन्तर्गत कलाकार दिव्य खालिङ र दिलमाया खालिङको सुमधुर आवाजमा सजिएको केही नेपाली आधुनिक गीतहरू। हवस्त श्रोता, यिनै आधुनिक गीतहरू साथै आजलाई भने कार्यक्रम गीतिमालाको निर्धारित समय यही पूरा हुँदछ।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। केन्द्रीय महिला तथा बाल विकास राज्य मन्त्री सावित्री ठाकुरले हिजो नाम्ची जिल्लाको भ्रमण गर्नुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङ आसाममा नवगठित भाजपा नेतृत्वको सरकारको शपथ ग्रहण समारोहमा उपस्थित हुनुभयो र मुख्यमन्त्री हिम्मत विश्व शर्मा अनि नवनियुक्त क्याबिनेट मन्त्रीहरूलाई हार्दिक बधाई दिनुभयो। रम्फू प्राथमिक स्वास्थ्य केन्द्रीय की वरिष्ठ नर्स मधुमाला गुरूङलाई अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूले प्रतिष्ठित राष्ट्रिय फ्लोरेन्स नाइटिंगल पुरस्कार 2026 प्रदान गर्नुभयो। भारतीय प्रशासनिक सेवाकी परि विश्वनोईले भूमि राजस्व तथा विपद व्यवस्थापन विभाग अन्तर्गत पाक्योङ जिल्लाको जिल्लापालको रूपमा आधिकारिक कार्यभार सम्हाल्नु भएको छ। आईसीएआर एनआरसीओ का निर्देशक डाक्टर एसपी दासको नेतृत्वमा पाक्योङले हिजो सिक्किमको पाक्योङ जिल्लाको पाचीखानी गाउँको स्व सहायता समूह एसएचजीसँग मिलेर मेरो गाउँ मेरो गौरव र पूर्वोत्तर पहाड़ी वितरण कार्यक्रम सफलतापूर्वक आयोजना गर्यो। सिक्किम विश्वविद्यालयको निलिम्बू विभागले दोस्रो र चौथो सेमिस्टरका स्नातकोत्तर तहका विद्यार्थीहरूको फाइदाको लागि लिम्बू कला र शिल्प सम्बन्धित दुई दिने कार्यशाला आयोजना गरेको थियो। सरकारी विभाग मंगनले जिल्लापाल अन्तर्गत जैनको अध्यक्षतामा चौथो जिल्ला सहकारी विकास समिति डीसीडीसी बैठक आयोजना गर्यो। आकाशवाणी गान्तोकबाट मुख्य समाचार जो पूरा भयो।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। समय यस बेला स्टुडियोको घड़ीमा बिहानीको 9:02 भइरहेको छ र सधैं झै हामी उपस्थित भएका छौ विभिन्न हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजलि लिएर। त श्रोता, कार्यक्रममा सम्पूर्ण श्रोतागणलाई स्वागत जनाउँदै पहिलो प्रस्तुति सुनाउन लागिरहेका छौ। कलाकार कुमार सानुको आवाजमा चलचित्र 1942 अ लभ स्टोरीबाट।

यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी 15 मई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ किडनी रोगका कारणहरू। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोचागाङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुदित नाम्छ्यो र विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220111 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 15 मई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 0359220111। सूचना पूरा भयो। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोता, अब कार्यक्रमलाई अघि बढाउँदै यो दोस्रो प्रस्तुति लिएका छौ चलचित्र तेरे नामबाट कलाकार उदित नारायण अनि साथीहरूको समूह आवाजमा।

यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी 15 मई 2026 शुक्रबार साँझ 6:05 प्रसारण गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ किडनी रोगका कारणहरू। यसबारे जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोच्यागाङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुदित नाम्च्यो, र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220111 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 15 मई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 0359220111। सूचना पूरा भयो। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौ। श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम चित्रञ्जली अन्तर्गत विभिन्न हिन्दी चलचित्रका गीतहरू। त श्रोता, कार्यक्रमलाई अघि बढाउँदै अब प्रस्तुत छ चलचित्र ढाई अक्षर प्रेम कीबाट कलाकार अनुराधा पौडवाल, बाबुल सुप्रियो अनि साथीहरूको समूह आवाजमा।

0: यतिन्जेल श्रोताहरूले सुनिरहनु भएको थियो चलचित्र हंगामाबाट कलाकार शान अनि साधना सरगमको युगल आवाजमा। हवस् श्रोता, यसै गीतको साथ कार्यक्रम चित्रञ्जलीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय यसबेला हाम्रो स्टुडियोको घड़ीमा बिहानीको 9:30 भइरहेको छ र अब प्रस्तुत गर्दछौ कार्यक्रम स्वास्थ्य सल्लाह अन्तर्गत डायबिटिस बारे जानकारी विषयमाथि डाक्टर नामगेल टी शेर्पासित लिएको एक अन्तर्वार्ता।
1: नमस्कार, स्वास्थ्य सल्लाह कार्यक्रम लिएर फेरि उपस्थित भएका छौं। कार्यक्रममा विभिन्न रोगहरूको बारेमा हामीले जानकारी गराउँदै आइरहेका छौं र आज चाहिँ हामी कुरा गर्न चाहन्छौं श्रोता, डायबिटिज मधुमेह अर्थात यसलाई कतिजनाले चिनीको बिमारी भनेर पनि भन्ने गरेका छन् र यसबारेमा आज हामी श्रोताहरूलाई जानकारी गराउनेछौं र प्राय 15 मिनटसम्म हामी साथै रहनुहोला। यस रोगबारे जानकारी दिन भनेर आज हामीले हाम्रो स्टुडियोमा निम्ताएका छौं डाक्टर नामगेल टी शेर्पाज्यूलाई र यहाँ आइसक्नु भएको छ हाम्रो स्टुडियोमा। यहाँलाई हार्दिक स्वागत। नमस्कार डाक्टर।
2: हजुर नमस्कार।
1: हजुर, र अब डायबिटिज एउटा कमन बिमारी नै हो जस्तो लाग्छ है अहिले।
2: हजुर
1: हजुर, यो डायबिटिज हुनुको कारण अब कतिले भन्छ वंशानुगत पनि हुन्छ भन्छन् है, खास कारण चाहिँ तपाईँको अनुभवमा के हो? यो
2: डायबिटिज अब कति जेनेटिक
1: हजुर
2: र लगभग 3 ग्रुपहरू छ यसमा। टाइप 1 भन्छ, टाइप 1 चाहिँ प्राय जस्तो नानीहरू सानो उमेरमै सुरु हुने, त्यो चाहिँ इन्सुलिन, पहिले भन्थ्यो इन्सुलिन डिपेन्डेन्ट भनेर, उहाँहरू चाहिँ इन्सुलिन नलाई हुँदै हुँदैन। त्यहाँदेखि टाइप 2 भन्ने चाहिँ जुन चाहिँ हामीले प्राय जस्तो यो मोर देन 90% चाहिँ टाइप 2 नै हुन्छ, जो प्राय जस्तो ट्याब्लेटमै इलाज हुन्छ र ज्यादातरमा उहाँहरू अलिकति उमेर बेसी मतलब कमसेकम 30+, 40, 50 हो त्यस्तोमा, त्यो टाइप 2 भयो। तेस्रो ग्रुप छ जेस्टेसनल डायबिटिज भन्ने, यो जो चाहिँ अब लेडिजहरू दुईजु हुँदाखेरि सुत्केरी हुँदाखेरि उहाँहरूको त्यो समयमा चाहिँ एउटा डायबिटिज हुने उहाँहरूको सम्भावना माने ज्यादा त्यस्तो हुन्छ। र जब प्रेग्नेन्सी भएको लेडिजहरूलाई डायबिटिज हुने चाहिँ कति चाहिँ फेरि जाति भएर डेलिभरीको बादमा जाति भएर फेरि पछाडि कतिको चाहिँ फर्केर आउँदैछ र यो विशेष गरी अब जिन्सहरू त्यो स्टडी गर्दा रिसर्च गर्दा कतिवटा जेनेटिक डिफेक्ट पाइएको छ र विशेष गरी टाइप 2 चाहिँ कतिवटा जेनेटिक डिफेक्ट पाइएको छ। हजुर
1: हजुर, र यसैको कारण हो कि टाइप 1 भन्नुभयो जस्तै नानीहरूमा पनि हुन्छ है?
2: हजुर,
1: यसैको कारण हो कि खानपान अरू कुराले पनि असर गर्छ?
2: हजुर, नानीहरूलाई चाहिँ अब कतिवटा कुरो चाहिँ जिउमा एन्टिबडी भन्छ तपाईँ धेरै अब त्यो अटो इम्युन डिजिज भन्ने, अटो भनेको आफै स्वयं आफैले आफैलाई हाम्रो बिमारसँग लड्ने त्यो डिफेन्स इम्युनिटीले बाहिरको बिमारसँग लडी नबसेर चाहिँ आफ्नै जिउलाई एट्याक गर्ने कतिवटा बिमारहरू छ, त्यसमध्येमा एउटा टाइप 1 डायबिटिज पनि भन्छ। अरू जस्तो एसएलए भयो, रुमेटोइड आर्थराइटिस भयो, त्यस्तो थुप्रो बिमारहरू छ। अन्त यो टाइप 1 डायबिटिजमा त्यसो हुँदाखेरि आफ्नै जिउको

0: अब हामीलाई पनि हुन्छ है भनेर कतिजना सुर्ताउँछन् है, अलिकति अब खानपानमा चिनीहरू नखाने गुलियो नखाने भनेर पनि भनिराखेका हुन्छन् है, र यसरी आमा आप्पाहरूलाई थियो भनेर मलाई हुन्छ है भनेदेखि जोगिनु पर्ने चाहिँ के कुराहरूमा जोगिनु पर्ने?
1: हजुर, र अघि हामीले जेनेटिक यो वंश अनुसारको बिमार भनेर भन्यौं, र हामीले जीवमा जुन चाहिँ गुण लिएर आउँछ र त्योसँग चाहिँ कतिवटा बिमार चाहिँ एन्भाइरोन्मेन्टसँग रियाक्सन हुनुपर्छ भन्छ तपाईँको, र कतिको अब जस्तो क्यान्सर हुने चान्स छ अरे फोक्सोको, उसलाई सम्भावना जेनेटिकली प्रो उसको सम्भावना बेसी छ, तर उहाँले चाहिँ पोल्युसन पर्यो सिगरेट खायो उहाँलाई त्यो हुने चान्स बेसी
0: हुन्छ,
1: त्यसरी नै कति अब जेनेटिकली स्टमक क्यान्सरहरू बेसी हुने चान्स र उहाँहरूको खानपानमा त्यस्तै खालको पर्यो भने चाहिँ उहाँको बिमार हुने चान्स बढ्यो, त्यसरी नै यो डायबिटिजको पनि अब जेनेटिकली प्रोन भएर र आफैले खानुमा विशेषरी याद नगरे ध्यान नदिएर र सतर्क नरहेर ओजन चाहिँ बेसी आफ्नो नर्मल लिमिटसम्म नबसेर बडी मास इन्डेक्स भन्छ तपाईँको त्यो भित्र नबसेर त्यहाँदेखि बेसी ओभरवेट भयो, कोही चाहिँ साँच्ची नै फ्रेङ्कली ओबिज भयो, त्यसको मतलब चाहिँ अब कुनै हाम्रो जिउमा चाहिँ कुनै अर्को एकजना मान्छेको जिउ पनि एउटा नानीको एउटा जवान मान्छेलाई थपेको जस्तो हाम्रो त्यही मुटुले त्यही फोक्सोले त्यही कलेजोले त्यसलाई पनि सपोर्ट गर्नु पर्यो तपाईँ, त्यसले गर्दाखेरि कतिवटा कम्ती हुँदाखेरि मोटाइ जति ओबिसिटी छ मोटो मान्छे छ उहाँलाई डायबिटिज जसको गुण थियो पहिलेदेखि उहाँलाई हुने चान्स बेसी, त्यो माथि चाहिँ अब अहिले जुन चाहिँ लाइफ स्टाइल मोडर्न लाइफ चाहिँ एकदमै स्ट्रेसफुल भन्छ नि तपाईँ, धेरै कुराहरू स्ट्रेस छ हजुर, धेरै कुराले गर्दा स्ट्रेस हुँदाखेरि स्ट्रेसको फेरि जिउमा एक किसिमको हर्मोन बनिँदाखेरि त्यसले पनि त्यो डायबिटिज हुने चान्स बेसी गराउँछ, त्यस कारण खानपानमा अब ध्यान दिनु पर्यो, विशेष गरी चाहिँ जिउ चाहिँ अब बेसी मोटाउनु दिनु भएन, र फ्यामिलीमा विशेष गरी डायबिटिज छ भनेदेखिलाई आमा बाउलाई छ भनेदेखिलाई जान्छ र छोराछोरीले हुने अब हुन्छ 100% एकदम 100% जतिजना नानी सबैले हुन्छ भन्ने छैन तर सम्भावना बेसी हुन्छ, र उहाँले चाहिँ अब पहिलेदेखि खानपानमा अलिक ध्यान दियो विशेष गरी कतिवटा कुरोहरू मुख बार्यो तपाईँको, र विशेष गरी ओजनहरू बेसी एक्सर्साइज लाग्नु दिनु भएन, कुनै फर्म अफ एक्सर्साइज गर्यो गेम्सहरू खेलिबस्यो कहाँ मौका पाउँछ उहाँहरू हिँडिबस्यो भनेदेखिलाई अन्त त्यहाँदेखि भन्छ डायबिटिज क्यान बी प्रिभेन्टेड, डायबिटिज त रोकथाम गर्न सकिन्छ भन्छ, सम्भावना छ तर त्यसले रोकथाम गर्न सकिन्छ, डायबिटिज क्यान बी पोस्टपोन त्यसले कमसे कम घचर्न सक्छ त्यो धेरै साल पछाडि, तर हामी लापरवाही भयो गऱ्यौँ भनेदेखिलाई पहिल्यै अब 25-30 वर्षमै डायबिटिज हुन सक्छ जस्तो विशेष गरी मोटो मान्छेलाई,
0: र मोटो हुनु चाहिँ अलिकति खतरा हुन्छ डायबिटिजको लागि है, र अहिले तपाईँले भन्नुभयो अलिकति लापरवाही गर्ने भन्नुभयो है, अब जसले मधुमेह छ डायबिटिक छ उनीहरूले पछि गएर हामीले देखेका छौँ किडनी ड्यामेज भयो है शरीरको अरू अङ्गहरू ड्यामेज भयो, के कारणले यस्तो हुन्छ?
1: अब हाम्रो सिस्टमले चाहिँ अब नर्मल राम्रो पाले फंक्सन गर्नु पर्यो, सबै कुरोहरू मिल्नु पर्यो, जस्तो हाम्रो जिउ चाहिँ जस्तो गाडी जस्तो, अब त्यो गाडीलाई पनि के चाहिन्छ, इन्जिन ओइल चाहिन्छ, त्यो टाइममा पेट्रोल चाहिन्छ, टाइममा फिल्टर बदली गर्नु पर्यो, टाइममा ग्रिजर लाउनु पर्यो, सबै त्यो मेन्टेनेन्स गर्नु पर्यो, र कतिले अब त्यो गर्दैन, याद गर्दैन, ध्यान गर्दैन, एक्सर्साइज नगरेर स्ट्रेसमा परेर टेन्सन गरेर अन्त त्यहाँदेखि अब जिउको विशेष गरी ओजनहरू बेसी लाग्यो, खानपानमा ध्यान दिएन, कसैले अब सिगरेटहरू खायो, सिगरेट खाने मान्छेले बेसी डायबिटिज पाएको छ तपाईँले, त्यहाँदेखि प्रेसरहरू पनि कन्ट्रोल गरेन, त्यसो हुँदाखेरि अब डायबिटिजले हाम्रो सिस्टम चाहिँ विक बनाइ पठाउँछ, जस्तो ब्रेनमा खुनको नलीहरूतिर ब्लक भएर त्यहाँदेखि स्ट्रोक हुने डर, त्यहाँदेखि आँखा थुप्रो मान्छेको डायबिटिज धेरै साल कन्ट्रोल छैन भने आँखा ड्यामेज गर्छ, जसको लागि अब लेजर थेरापी भन्छ तपाईँ, लेजर गरिन्छ होइन भनेदेखिलाई त अन्धा हुनसक्छ, र हार्ट एट्याक डायबिटिजलाई सजिलो हुन्छ, र त्यसरी नै किडनी फेल र अरू नर्भस सिस्टमहरू हात खुट्टाहरू पोल्ने बिमार भयो, इम्युन सिस्टम नै डायबिटिकहरूमा कमजोरी हुन्छ तपाईँको, डायबिटिकहरूमा टिबी बेसी पाइएको छ, र अहिले भन्छ नि कोरोना भाइरस पनि डायबिटिकहरूमा चाहिँ साह्रो पार्दैछ, हाम्रो जिउको जुन चाहिँ इम्युन सिस्टम हुन्छ त्यो नै कमजोरी भइदिन्छ डायबिटिकमा।
0: हजुर, यसै प्रसङ्गमा म कुरा सोध्न चाहन्छु तपाईँलाई, अहिले अब जुन चाहिँ COVID-19 को पेन्डेमिक छ, यस्तो बेलामा अब भल्नरेबल भनेर थुप्रोलाई छुट्याएको छ WHO ले, जस्तै अब अलिक वृद्धहरूलाई है, प्रेग्नेन्ट आमाहरूलाई, ससाना नानीहरूलाई।

0: र बिमारीहरूलाई, र त्यसमा मधुमेहका रोगीहरूले चाहिँ के कस्तो प्रिकसन लिनु जरुरी हुन्छ?
1: हजुर, अब अहिले हामी कुरा गर्दैछौँ त्यो इम्युनिटीको, मतलब अब बिमारसँग जुन चाहिँ क्षमता, हजुर, त्यो बिमारसँग लड्ने क्षमताहरू चाहिँ डायबिटिकमा कमी हुन्छ र उहाँले अब डबल्ली भन्छ नि तपाईँको एकदमै होसियारी गर्नु पर्यो, नत्र भनेदेखि उहाँलाई त्यो लाग्यो भने चाहिँ बिमार चाहिँ जिउमा राम्रै फैलिएर सजिलो भएर जान्छ, जसको चाहिँ राम्रो अब जिउ तन्दुरुस्त राखेको छ, फिजिकली फिट राखेको छ, उहाँलाई त्यति साह्रो यो भाइरसले साह्रो पार्न सकेको छैन। प्रायः जस्तो त्यस्तो मान्छेहरू चाहिँ इन्फेक्सन भएर पनि जाति चाहिँ उहाँले राम्रो हुँदैछ, र जो चाहिँ अब अघि हामीले भन्यौँ नि धेरै कुराहरू कमजोरी बनाएर सिस्टममा डायबिटिजले, उहाँहरू चाहिँ त्यो बिमारले चाहिँ सिकिस्ता हुनु त्यहाँदेखि या सकम हुनु उहाँलाई सजिलो हुन्छ, र त्यहाँदेखि उहाँहरूले चाहिँ अब कमसेकम डायबिटिज चाहिँ कन्ट्रोलमा हुनु पर्यो, र जहिले पनि दबाई खाएर मात्र होइन त्यो टाइममा चेक गर्नु पर्यो, तपाईँको हेर्नु पर्यो कन्ट्रोलमा छ कि छैन, र कतिले दबाई खाइबस्छ चेक गर्दैन तपाईँको, र सुगर चाहिँ अब 200-300 बस्यो भने लक्षण नहुँदो रहेछ, तर 400 नाग्यो भने त्यहाँदेखि अघि तपाईँले सोध्नु भएन, प्रायः जस्तो सोध्छ नि डायबिटिजको लक्षण चाहिँ के हो भन्छ नि, तिर्खा लाग्नु, घरिघरि पिसाबहरू जाइबस्नु, फलाना खर्लामै घट्यो अरे, 15 केजी घट्यो अरे भन्छ, त्यो त यो सुगर चाहिँ 400 नागेर मात्र हुँदो रहेछ, तपाईँको 200-300 बस्दाखेरि लक्षणै नहुँदो रहेछ, त्यति बेला चाहिँ मान्छेले याद गर्दैन, अन्त याद नगर्दाखेरि चाहिँ सिस्टम चाहिँ ड्यामेज भइबसेको हुन्छ, र उहाँले म यही जनाउन चाहन्छु कि जो जो डायबिटिक छ उहाँले चाहिँ कमसेकम 3 महिनामा चाहिँ चेक गरेर दबाई चाहिँ एडजस्ट गर्नु पर्यो, हाम्रो उद्देश्य के हो कन्ट्रोलमा, हजुर, दबाई खानु मात्र होइन कन्ट्रोलमा, डायबिटिज कन्ट्रोलमा राख्नु पर्यो,
0: हजुर। र यसै बीचमा प्रश्न फेरि जोड्न चाहन्छु यो जाँचको विषयमा, अहिले त अब घर घरमै पनि यो टेस्ट गर्ने किटहरू पाइन्छ नि, यो कतिको रिलायबल हुन्छ?
1: हजुर, अब यो ग्लुकोमिटर भन्ने फेमस त्यस्तो छ, त्यसले चाहिँ हाम्रो औँलीमा सियोले घोचेर या यस्तो सानो छुरी जस्तोले त्यसले घोचेर त्यहाँ खुन एक थोपा लिएर तिनै टेस्ट गर्ने, त्यसमा चाहिँ अब यतापट्टि हाम्रो हातको भेनबाट तानेको र त्यसमा चाहिँ सुगरको अलिकति भ्याल्यु डिफरेन्स हुन्छ, नर्मल्ली डिफरेन्स, औँलीमा चाहिँ 20 मिलिग्राम जति अलिक बेसी पाइन्छ र भेन भन्दाखेरि त्यो त केही छैन, तर अब यो ग्लुकोमिटर चाहिँ सबैको लागि चाहिँ चलाउनु चाहिँ कतिवटा कुरो चाहिँ यसमा मान्छेले राम्रो कुरा नबुझेकोले गर्दाखेरि उहाँले त्यसको विषयमा के एक्सन लिनु कतिवटा उहाँले बुझ्दैन, कतिवटा कुरामा चाहिँ मैले देख्दैछु त्यसले चाहिँ कति पेसेन्टलाई चाहिँ टेन्सन बनाउँदैछ, तर अब के चाहिँ गर्ने टेस्ट गरेर, तर त्यो मेसिन चाहिँ के को लागि चाहिँ फाइदा हुन्छ भन्दा जुन चाहिँ एकदमै पाखो मान्छेहरू छ जो आउनु सक्दैन या कोही बेला लो सुगर भएको जस्तो लक्षण गर्यो उहाँहरू, कोही बेला एकदमै अचानक विक भयो, कमजोरी भयो, बेहोस भयो, त्यस्तोको लागि एउटा ग्रुप। अर्को चाहिँ अघि हामीले भन्यौँ नानीहरूले जसले डिपेन्डेन्ट भएर इन्सुलिन मात्र लाउनु पर्छ भने उहाँको लागि चाहिँ अब अहिले सुगर कति रहेछ, भरे राति अब के अरे बर्थडे पार्टी छ त्यति बेला केकहरू खाइन्छ के खाइन्छ हो, त्यसको लागि हिसाब गर्नुको लागि फाइदा, तर रुटिनले टेस्ट गर्नुको लागि चाहिँ यो ग्लुकोमिटरले चाहिँ म रेकमेन्ड गर्दिनँ, किन भन्दाखेरि चाहिँ अब डायबिटिकहरूले चाहिँ खालि सुगर मात्रै होइन अरू पनि जाँच गर्नु, जस्तो किडनी कस्तो छ, कोलेस्ट्रोल कति छ, युरिनमा इन्फेक्सन छ कि छैन, त्यो घरिघरि किन डायबिटिकले युरिन इन्फेक्सन बेसी हुन्छ, र त्यो टेस्ट चाहिँ त्यो मेसिनले गर्नु सक्दैन, र कतिजना मान्छे चाहिँ ढुक्कै बसेर सुगर चाहिँ 400 भित्र बस्यो भने लक्षण छैन त्यतिकै ढुक्कै बस्दैछ, उहाँले चाहिँ ल्याबमा आएर कोही कोही बेला डक्टरले देखाउनु नै जरुरी छ।
0: हजुर, र यो बेला यहाँ हामीसित हुनुहुन्छ डाक्टर नामगिरी शेर्पा, हामी कुरा गर्दैछौँ डायबिटिजको बारेमा, र हाम्रो कति मित्र श्रोताहरूले सुन्दै हुनुहुन्छ यति बेला हामीलाई, र उहाँहरू पनि डायबिटिक पेसेन्ट हुनुहुन्छ होला है, कतिले धेरै वर्षदेखि दबाई खाँदै हुनुहुन्छ होला, कतिले इन्सुलिन लाउँदै हुनुहुन्छ होला, उहाँहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ, आफ्नो दिनचर्या कस्तो गर्ने, खानपान कस्तो गर्ने?
1: हजुर, अब यो उहिलेको मान्छेहरूलाई जब डायबिटिज चाल पाइन्थ्यो त्यति बेला उहाँहरू त प्राय जस्तो 60-70 वर्ष पुगेको हुन्थ्यो, किन भन्दाखेरि अहिले चाहिँ किन डायबिटिज अगाडि हुँदैछ, 30-40 सालमा डायबिटिज थुप्रैले भेट्दैछ, उहिले चाहिँ 50 नागेर 60 नागेर त्यसरी डायबिटिज हुन्थ्यो, किन भन्दाखेरि चाहिँ उहाँहरू चाहिँ काम गर्नु पर्थ्यो, उहिले बारीमा बस्तीको मान्छेले काम गर्नु

0: पर्थ्यो, यता सहरको छेउछेउ मान्छेहरू हिँड्नु पर्थ्यो तपाईँको, मतलब त्यो एक्सर्साइज हुन्थ्यो एक दुई चाहिँ उहाँहरूको। अब अहिले चाहिँ के छ, गाडीमा हिँड्छ मान्छेहरू बेसी जस्तो, र कामहरू गर्दैन, वाक गर्दैन, हिँड्दैन। अर्को चाहिँ के, खानपान चाहिँ अब आजकल चाहिँ एभाइलेबिलिटी जहाँसुकै प्रशस्त पाइन्छ तपाईँको। उदाहरण चाहिँ उहिले चाहिँ अब मिटहरू खानु पर्यो भने कुनै जग्गामा जानु पर्थ्यो, र कुनै दिनमा मात्रै हुन्थ्यो, हप्तामा हातमा काट्ने, दुई हप्तामा काट्ने भन्ने त्यस्तो थियो। मतलब अब त्यो दिन चाहिँ हामीले चाहिँ किन्नु पाएन भनेदेखिलाई पुरै त्यो मिस भइहाल्यो, मतलब त्यो चाहिँ अटोमेटिक लिमिट भयो तपाईँको। अहिले चाहिँ अब प्रशस्त छ, यो ननभेजहरू जहाँसुकै जुनसुकै पाउँछ, जहाँसुकै पाउँछ, एभाइलेबिलिटी बेसी भएर त्यसले गर्दाखेरि मान्छेहरू बेसी खाने सम्भावना भएको छ। एकपट्टि एक्सर्साइज छैन, अर्कोपट्टि खुवाइ बेसी गर्दाखेरि चाहिँ मान्छेहरूलाई जिउ बेसी लाग्दैछ, र अघि हामीले भन्यो ओबेसिटीको कथा। अर्को चाहिँ स्ट्रेस, मोडर्न लाइफमा एकदमै स्ट्रेस बेसी छ, स्ट्रेसको लिमिट छैन तपाईँको, जुनै कुरामा स्ट्रेस, आफ्नै कुनै के काम गर्नु, बनाउनु, के गर्नुलाई। उदाहरण चाहिँ एउटा बिल्डिङ बनाउनुलाई, अब पाँच तले बिल्डिङ बनाएर त्यो पुरा फुल अफ स्ट्रेस हुन्छ तपाईँको, घरि पुरा टेन्सन हुन्छ, कहाँ के भयो त, कस्तो टाइममा भएन। त्यहाँदेखि अर्कोले चाहिँ छेउमा चाहिँ सात तले बिल्डिङ बनाइदियो अरे भने फेरि टेन्सन, किन सधैँ त छ बजी बिहान घाम आउँथ्यो, अब त घाम त छेलिदियो। मतलब उदाहरण चाहिँ एउटा लिमिट छैन तपाईँ, यो कम्बिनेसनले गर्दाखेरि आजकल चाहिँ अब डायबिटिज चाहिँ छिटो आउँदैछ, र उहिलेको मान्छेहरूले चाहिँ उहाँले पोस्टपोन गर्यो, उहाँले कति प्रिभेन्ट गर्यो, हुने थियो होला डायबिटिज। र कतिलाई म सोध्छु नि पेसेन्टहरूलाई, कि कसै अब बाउ आमाले डायबिटिज छ भनेदेखि बाबै बित्नु भयो, उहाँको अब डायबिटिज थियो थिएन, याद थिएन, याद छैन भन्छ, मतलब उहाँको हुने थियो होला सायद, उहाँले जब त्यसरी हिँडेर एक्सर्साइज गरेर खानु लिमिट गरेर अलिक पतला बसेर उहाँले चाहिँ राम्रै प्रिभेन्ट गर्यो। र हामीले यस कुराबाट चाहिँ के सिक्छौँ भनेदेखिलाई चाहिँ, अब जिउ चाहिँ बेसी लाग्नु राम्रो होइन रहेछ, एक्सर्साइज गर्नु पर्ने रहेछ, के फर्म एनी फर्म। अन्त त्यस कारण म भन्छु यहाँ सरको मेरो पेसेन्टहरूलाई, अब साहब मेम साहबहरूलाई हिँड्नु भन्छु नि त, वाक गर्नु, वाक गर्नु कमसेकम एक घन्टा हिँड्नु, त्यहाँदेखि अब कसैको हिँड्ने अब जग्गा छैन त्यस्तै छ भने गर्नु सक्नेले ट्रेडमिलहरू गर्नु एक्सर्साइज, र कतिले योगा भयो तपाईँको, अब हिँड्ने जग्गा छैन कसैको आँगनमा हिँड्ने, या टेरेसमा हिँड्ने, या बस्तीको हो भनेदेखिलाई आफ्नो ठुलो आँगनमा हिँड्ने, या यसरी हिँड्ने। त्यो अब त्यसले के गर्छ भनेदेखिलाई, एउटा त अब हामीले जति खायो त्यो क्यालोरी चाहिँ अब खर्च भयो तपाईँको, त्यसले गर्दाखेरि जिउमा अब खायो मात्रै एक्सर्साइज गरेन भने त्यो सबै बोसो लागेर बस्छ, र एक्सर्साइज केही कुनै एक्सर्साइज भयो भने कमसेकम त्यसमा खर्च हुन्छ र जिउ लाग्नु सम्भावना कम्ती हुन्छ। अर्को कुरो चाहिँ अब स्यालडहरू खाने आदत गर्नु पर्यो, हाम्रो स्यालड खाने आदत छैन, त्यहाँदेखि फ्रुट भेजिटेबलहरू बेसी खाने आदत, त्यसले चाहिँ अब भुँडी भर्छ, र फ्राईहरू कट डाउन गर्यो कमसेकम, र यो अब जति फास्ट फुडहरू भन्छ तपाईँको तिनीहरूमा धेरै अब त्यो चर्बीहरू बेसी हुन्छ, त्यसमा क्यालोरी बेसी हुन्छ कम्ती खाँदाखेरि पनि। अब यो कोल्ड ड्रिङ्कहरू भयो, स्विट ड्रिङ्कहरू हुन्छ नि तपाईँको, के जुसहरू बनाएको हुन्छ, तिनीहरूमा धेरै क्यालोरी हुन्छ, र हामीले त्यो एक्सर्साइज गरेर क्यालोरी खर्च गर्नु सकेन भनेदेखिलाई त्यो त जिउमा बोसो भएर बस्ने हो। हजुर, र यस्तो कुरामा ध्यान दिनु पर्यो। र म भन्छु कतिजनाले रोटी खानु भनेर धेरै त्यो अब यस्तोहरू गर्दाखेरि कमसेकम ध्यान दिनु पर्यो र अवेर हुनु पर्यो, सचेत हुनु पर्यो तपाईँको। हजुर, अब बेसी वजन लाग्नु राम्रो होइन रहेछ भन्ने सचेत बस्नु पर्यो।
1: हजुर, र डायबिटिजको लागि मुख्य कारण चाहिँ मानौ शरीरको वजन ज्यादा भए पनि है यसले, हजुर, र अर्को कुरा स्ट्रेस। र आजको हाम्रो समय सकिएको छ है, उसो त यस डायबिटिजको बारेमा थुप्रै कुरा जान्न छ तपाईँबाट, र आउँदो दिनमा फेरि तपाईँलाई निम्ताएर हामी त्यसबारे थप जानकारी लिनेछौँ। आजलाई भने आफ्नो समय दिनुभयो तपाईँले, तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै बिदा चाहन्छु।
0: धन्यवाद, नमस्ते सबैजनालाई।
2: यतिन्जेल श्रोताहरूले सुन्नुहुँदै थियो कार्यक्रम स्वास्थ्य सल्लाह अन्तर्गत डायबिटिस बारे जानकारी विषयमाथि डाक्टर नामगिल्टी शेर्पासित लिएको एक अन्तर्वार्ता। अन्तर्वार्ताकार हुनुहुन्थ्यो रुस्तम लेप्चा। श्रोता, अब केही क्षण मनोरञ्जन गरौं केही नेपाली आधुनिक गीतहरू सुनेर। श्रोता, प्रस्तुत छ यो पहिलो गीत कलाकार विपुल छेत्रीको आवाजमा।

यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी 15 तारिक मई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौँ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ किडनी रोगका कारणहरू। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोच्यागाङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुडिथ नाम्छियो र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220111 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 15 तारिक मई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 0359220111। सूचना पूरा भयो। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौ। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजङ्घा 103 मेगाहर्जमा पनि सुन्न सक्नुहुनेछ। अब श्रोताहरूको सामु प्रस्तुत छ यो अघिल्लो प्रस्तुति कलाकार विपुल छेत्रीको आवाजमा।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। केन्द्रीय महिला तथा बाल विकास राज्यमन्त्री सावित्री ठाकुरले हिजो नाम्ची जिल्लाको भ्रमण गर्नुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङ आसाममा नवगठित भाजपा नेतृत्वको सरकारको शपथ ग्रहण समारोहमा उपस्थित हुनुभयो र मुख्यमन्त्री हिमन्त विश्व शर्मा अनि नवनियुक्त क्याबिनेट मन्त्रीहरूलाई हार्दिक बधाई दिनुभयो। रम्पू प्राथमिक स्वास्थ्य केन्द्रकी वरिष्ठ नर्स मधुमाला गुरूङलाई अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूले प्रतिष्ठित राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गल पुरस्कार 2026 प्रदान गर्नुभयो। भारतीय प्रशासनिक सेवा किपरी विष्णोईले भूमि राजस्व तथा विपद व्यवस्थापन विभाग अन्तर्गत पाक्किम जिल्लाको जिल्लापालको आधिकारिक रूपमा कार्यभार सम्हाल्नु भएको छ। आईसीएआर एनआरसीओका निर्देशक डाक्टर एसपी दासको नेतृत्वमा पाक्किमले हिजो सिक्किमको पाक्किम जिल्लाको पाछेखानी गाउँको स्वसहायता समूह एसएचजीसँग मिलेर मेरा गाउँ मेरा गौरव एमजीएमजी र पूर्वोत्तर पहाड़ी वितरण कार्यक्रम सफलतापूर्वक आयोजना गर्यो। सिक्किम विश्वविद्यालयको लिम्बू विभागले दोस्रो र चौथो सेमिस्टरका स्नातकोत्तर तहका विद्यार्थीहरूको फाइदाको लागि लिम्बू कला र शिल्प सम्बन्धी दुई दिने कार्यशाला आयोजना गरेको थियो। सहकारी विभाग मंगनले जिल्लापाल अनन्त जैनको अध्यक्षतामा चौथो जिल्ला सहकारी विकास समिति डीसीडीसी बैठक आयोजना गर्यो। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजङ्घा 103 मेगाहर्जमा पनि सुन्न सक्नुहुनेछ। समय यस बेला हाम्रो स्टुडियोको घड़ीमा बिहानीको 10:02 भइरहेको छ र सधैँझै हामी उपस्थित भएका छौं नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तरानी लिएर। त श्रोता, कार्यक्रम ताजे तरानीमा सम्पूर्ण श्रोताहरूलाई स्वागत जनाउँदै पहिलो प्रस्तुति सुनाउन लागिरहेका छौं कलाकार अनुपम रोयको आवाजमा चलचित्र पिकुबाट।

यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी 15 मई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौँ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ किडनी रोगका कारणहरू। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोचाग्याङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुदित नाम्छियो र यस विषयमा कुनै पनि प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 15 मई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03

पाँच नौ दुई दुई शून्य एक एक सात एक सूचना पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौँ। श्रोता कार्यक्रमलाई अघि बढाउँदै प्रस्तुत छ यो अघिल्लो गीत। चलचित्र भारतबाट कलाकार अभिजित श्रीवास्तवको स्वरमा

यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी 15 मई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ किडनी रोगका कारणहरू। यसबारे जानकारी दिन भने हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोच्यागाङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर

जुदित नाम्छ्यो र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 15 मई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो। श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम ताजेतरानी अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू र अब प्रस्तुत छ कार्यक्रमको अघिल्लो गीत चलचित्र दे दे प्यार देबाट कलाकार अरमान मलिकको आवाजमा।

यतिन्जेल श्रोताहरूले सुनिरहनु भएको थियो चलचित्र तुम्मिलेबाट कलाकार केकेको आवाजमा। हवस् श्रोता, यसै गीतको साथ आजको लागि ताजेतरानेको निर्धारित समय यहीँ पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय यस बेला हाम्रो स्टुडियोको घडीमा 10:30 भइरहेको छ। अब श्रोताहरूले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट एफएम गोल्डका कार्यक्रमहरू।

कार्यक्रम नारी संसार अन्तर्गत सम्पूर्ण रेडियो सुनेर बस्नुभएका तमाम श्रोतागणमा म कार्यक्रम संचालिका गौरीको यहाँहरूलाई हार्दिक स्वागत नमस्ते।

श्रोता, आजका आधुनिक नारीहरूको सफर निश्चय नै चुनौतीहरूले भरिएको छ भने उनीहरूमा आज चुनौतीहरूसँग लड्न सक्ने क्षमता र साहस पनि छ। शिक्षा र विश्वव्यापीकरणका कारण धेरै कुरामा हामी परिवर्तन आएको पाउँछौ। आज महिलाहरूको कार्यक्षेत्र फराकिलो भएको छ। श्रोता, स्वयंको आत्मविश्वासको बलमा आज नारीहरूले संसारमा आफ्नो एक छुट्टै पहिचान बनाइसकेका छन्। हजुर श्रोता, हिजोसम्म भावनात्मक रूपमा कमजोर नारी आज आर्थिक, शिक्षित र सशक्त

देखिन्छन्। आफ्नो जीवनको महत्वपूर्ण निर्णय स्वयंले लिन थालिसकेका छन्। समाजमा आफ्नो चिन्हारी बनाउन उनीहरू सधैँ अग्रसर एवं सफल हुँदै गएका हामी प्रत्यक्ष रूपमा देखिरहेका छौं। महत्वाकांक्षासँगै अघि बढ़ने क्रममा विकल्पका साथ जिउने कुरामा विश्वास राख्ने नारीहरूको विचारधारा विकास भएको प्रगतिशील भएको पाइन्छ। त श्रोता नारी साथी, हामी पनि हाम्रा महिला साथीहरू यसरी नै अघि बढ़ेको हेर्न चाहन्छौ। यसैले नै हामीले पनि यस कार्यक्रम मार्फत नारीहरूसँग जोड़िएका हरेक कुरा, नारीहरूका दुःख सुख, उन्नति र प्रगति, नारीका इच्छा आकांक्षा, नारीहरूका अधिकार हक, नारीहरू विषय कानूनहरू, नारीहरूका लागि स्वास्थ्य कार्यक्रम, जागरूक कार्यक्रम साथसाथै नारी सौन्दर्य आदि आदि विषयहरूलाई पनि समेटेर यो कार्यक्रम मार्फत हामी यस्तै कुराहरू प्रस्तुत गर्ने गर्छौं। साथसाथै सामाजिक विषयवस्तुहरूलाई पनि हामी समेट्ने गर्छौं। देशका हितका विषयहरू, राष्ट्रिय पर्व लगायत राज्यसँग सम्बन्धित विषयवस्तुहरूलाई पनि हामी यस कार्यक्रममा समेट्ने गर्छौं। हाम्रो प्रयास यही नै छ कि हाम्रा यस्ता प्रस्तुतिहरूले हाम्रा नारीवर्गलाई केही हदसम्म विभिन्न विषयवस्तुहरूको ज्ञान प्राप्त हुन्छ भन्ने हामीले आशा राखेका छौं। हजुर श्रोता, नारीहरूलाई सक्षम र सफल बनाउनु नै यस कार्यक्रमको वास्तविक प्रयास पनि हो।

प्रिय श्रोता साथी, मे 16 सिक्किमको इतिहासमा एक अत्यन्त महत्वपूर्ण र गौरवमय दिन हो। सिक्किम भारतमा विलय भएको 50वां वर्षको यस विशेष अवसरमा आज हामी प्राकृतिक सौन्दर्यले भरिपूर्ण सानो तर सुन्दर राज्य सिक्किमको इतिहास बारे चर्चा गर्नेछौ। हो श्रोता, हिमालको काखमा अवस्थित सिक्किम प्राकृतिक सम्पदाले भरिएको राज्य हो। विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आशीर्वाद पाएको सिक्किम शान्त वातावरण, हरियाली, वन, स्वच्छता र सांस्कृतिक विविधताले परिचित छ। यहाँ लेप्चा, भुटिया र नेपाली लगायत पुराना व्यापारी अनि विभिन्न समुदायका मानिसहरू आपसी सद्भावका साथ बसोबासो गर्दै आएका छन्। सिक्किमको इतिहास निकै रोचक र गौरवपूर्ण छ श्रोता। प्राचीन समयमा यहाँ मुख्य रूपमा लेप्चा जातिको बसोबास थियो। पछि भुटिया समुदायको आगमनसँगै यहाँ सामाजिक र सांस्कृतिक संरचनामा परिवर्तन आयो। सन् 1642 फुन्सोक नामग्याललाई सिक्किमको पहिलो छोगेल अर्थात् राजाको रूपमा राज्य अभिषेक गरियो। त्यसपछि नामग्याल वंशले लामो समयसम्म सिक्किममा शासन गर्यो। यसैबीच नेपाली समुदायको पनि यहाँ बसोबास हुँदै आयो। सिक्किमले आफ्नो इतिहासमा धेरै उतार चढाव भोग्यो। विभिन्न समयमा नेपाल, भुटान र तिब्बतसँग सीमा विवाद तथा संघर्षहरू भए। पछि बेलायती शासनकालमा सिक्किम ब्रिटिस प्रभावमा आयो। भारत स्वतन्त्र भएपछि सिक्किम भारतको संरक्षित राज्यको रूपमा रह्यो। हजुर श्रोता, यस अवधिमा सिक्किमले विभिन्न राजनीतिक परिवर्तन र संघर्षहरू सामना गर्यो। समयसँगै सिक्किमको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नयाँ ऊर्जा थपियो। कृषि, शिक्षा, व्यापार तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान रहँदै आएको छ। सन् 1975 जनमत संग्रहपछि सिक्किम भारतमा विलय भई भारतको 22वां राज्य बन्यो। यो घटना सिक्किमको विकास यात्रामा नयाँ मोड साबित भयो। त्यसपछि सिक्किमले शिक्षा, स्वास्थ्य, पर्यटन, सड़क तथा जैविक खेती जस्ता क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। आज सिक्किम भारतकै एक शान्त, स्वच्छ र प्रगतिशील राज्यको रूपमा परिचित छ। यहाँका सबै जनजाति र समुदायको एकता, सहकार्य र परिश्रमले सिक्किमलाई विकासको नयाँ उचाइमा पुर्याएको छ। आज सिक्किम शान्ति, स्वच्छता, जैविक खेती तथा साम्प्रदायिक सद्भावका लागि परिचित छ। लेप्चा, भुटिया, नेपाली लगायत पुराना व्यापारी सबै समुदायको साझा योगदानले सिक्किमलाई समृद्ध र सुन्दर राज्य बनाएको छ श्रोता। आफ्नो गौरव

पूर्ण इतिहासलाई आत्मसात गर्दै सिक्किम विकास र प्रगतितर्फ अगाडि बढ़िरहेको छ। यस ऐतिहासिक अवसरमा सिक्किम भारतमा विलय भएको 50 औं वर्षको सबै सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै सिक्किमको उज्जवल भविष्यको हामी यहाँबाट कामना गर्दछौं।

श्रोता, हाम्रो राज्य सिक्किम सानो तर धेरै सुन्दर राज्य छ। वरिपरि हरियाली र पहाड़हरूको काखमा बसेको राज्य सिक्किम। सिक्किम एउटा यस्तो राज्य हो जहाँ प्राकृतिक सुन्दरताले सबैलाई मनमोहित पार्दछ। श्रोता, 16 मई सिक्किमको लागि एउटा ऐतिहासिक दिन हो। ताउनु श्रोता, 16 मई सिक्किमका निम्ति विशेष महत्व रहेको छ। यसै सन्दर्भमा आजको प्रस्तुति अन्तर्गत हामी इतिहासको पृष्ठमा 16 मई विषय विशेष प्रस्तुति प्रस्तुत गरिरहेछौ। श्रोता, सिक्किम धेरै वर्ष अघि एउटा बेग्लै देशका रूपमा स्थापित थियो। पछि गएर यो सानो देश 16 मई 1975 भारतमा विलय हुन पुग्यो। 16 मईको दिन सिक्किम भारतको 22 राज्यका रूपमा घोषित भएको दिन। 16 मई 1975 पश्चात राजा शासन हटाएर लोकतन्त्र अपनाउँदै सानो राज्य सिक्किम भारतको अभिन्न अंग बन्न पुगेको हो। सिक्किम नामग्याल राजतन्त्रद्वारा शासित एक स्वतन्त्र राज्य थियो, तर प्रशासनिक समस्याका कारण अनि भारतमा विलयको जनमतका कारण 1975 एक जनमत संग्रह पश्चात राजतन्त्रको अन्त अनि भारतीय संविधानको नियम प्रणालीका ढाँचामा प्रजातन्त्रको उदय भयो।

सिक्किमका तेस्ताकका राजा छोगेलले आफ्नो दरबारको गेट बाहिर भारतीय सैनिकको ट्रकहरूको आवाज सुन्छन्। उनी दौड़िएर झ्यालको छेउमा पुग्छन्। उनको दरबारलाई चारैतिरबाट भारतीय सैनिकहरूले घेराउ गरिसकेका थिए। त्यसै बेला मिसनगन चल्यो र त्यस बेला दरबारका गेटमा खटाइएका बसन्त कुमार छेत्रीको गोली लागेर मृत्यु भयो। त्यस बेला खटाएको 5,000 भारतीय फौजलाई सिक्किमका राजदरबारमा कार्यरत

243 जना गार्डलाई नियन्त्रणमा लिन मात्र आधा घण्टा पनि लागेन श्रोता। त्यस बेला जानकारी अनुसार हामीलाई थाहा लाग्छ कि लगभग 12:45 जाँदा सिक्किमको स्वतन्त्र देशको हैसियत समाप्त भइसकेको थियो। छोगेलले हेम रेडियो मार्फत यसको सूचना विश्वभरि दिएको पनि केही तथ्यहरूद्वारा थाहा पाइन्छ। यसरी त्यसपश्चात 16 मई 1975 सिक्किम पूर्ण रूपमा भारतको अधीनमा आएको हो र एउटा राजशासनदेखि लोकतान्त्रिक राज्य बन्न पुग्यो। हजुर श्रोता, भारतले सिक्किमलाई एक राज्य स्वीकार गरेर यसलाई भारतीय संसदमा प्रतिनिधित्व प्रदान गरेको थियो अनि यसै 16 मई 1975 सिक्किम औपचारिक रूपबाट भारतीय गणराज्यको 22वां प्रदेश बन्न पुगेको हो, जसले राजतन्त्रको अन्त भएर प्रजातन्त्रको जन्म भएको थियो।

प्राप्त श्रोता, हामी विशेष प्रस्तुति अन्तर्गत कुरा गरिरहेका छौं इतिहासको पृष्ठमा 16 मई। श्रोता, सिक्किमको दृश्य एकदमै मनोरम छ। यहाँ चारैतिर हरियालीले छाएको छ। ढकमक्क फूलहरूले ढाकिएको सानो सिक्किम मानौ यहाँ स्वर्गको कल्पना गर्न सकिन्छ। हिमालबाट झरेका झरनाहरूको कलकल आवाज, टिस्टा र रंगित नदीले पहाड़को सन्देश हिमालबाट तराईसम्म पुर्याउँदछ। यस्तो सानो मनोरम सुन्दर डाँडा काँडा भएको सिक्किममा राजतन्त्रदेखि प्रजातन्त्रसम्म कसरी पुग्यो त? हजुर श्रोता, यसको एकदमै चाखलाग्दो इतिहास छ। सिक्किमको इतिहासको कुरा गर्दा हामी पाउँछौ कि बौद्ध भिक्षु गुरु रिम्पोछेको 8वीं सदीमा सिक्किमको भ्रमण यहाँबाट सम्बन्धित सबैभन्दा प्राचीन विवरण पाइन्छ। उल्लेखनीय छ कि उनले नै बौद्ध धर्मको प्रचार गरेका हुन्। सिक्किमलाई आशीर्वादसँगै केही शताब्दीदेखि आउने राज्यको भविष्यवाणी गरिएको थियो। मान्यता अनुसार 14वीं शताब्दीमा खेबुम्सा पूर्वी तिब्बतमा खामको मेन्याक महलका एक राजकुमारलाई एक रात दैवीय दृष्टि अनुसार दक्षिण दिशातर्फ जाने आदेश पाएका थिए भन्ने भनाइ छ। उनकै वंशहरूले सिक्किममा राजतन्त्रको स्थापना गरेका हुन्। 1642 ईस्वीमा खेबुम्साका 5वां वंश फुत्सोङ नामगेलका 3 बौद्ध भिक्षु जो उत्तर पूर्व तथा दक्षिणबाट आएका थिए उनीहरूद्वारा योक्सममा सिक्किमका प्रथम छोग्याल राजा घोषित गरिएको थियो। यस प्रकार सिक्किममा राजतन्त्रको आरम्भ भयो। हजुर श्रोता, फुत्सोङ नामगेलका छोरा तेन्सुङ नामगेलले उनी पश्चात 1670मा कार्यभार सम्हाले। तेन्सुङले राजधानी योक्समलाई रब्देन्सेमा स्थानान्तरित गरिदिए। यसरी 1700मा भूटानमा छोग्यालको बहिनी जसलाई राजगद्दीबाट वञ्चित गरिदिएका थिए उनीद्वारा सिक्किममाथि आक्रमण भयो। तिब्बतीहरूको सहायताबाट छोग्याललाई राजगद्दी पुनः सुम्पियो। 1717 तथा 1733का बीच सिक्किमले नेपाल तथा भूटानका अनेक आक्रमणहरूको सामना गर्नु पर्यो, जसको कारण राब्देन्सेको अन्तपतन भयो। 1791मा चीनले सिक्किमको मदतका लागि अनि तिब्बतलाई गोर्खाबाट बचाउनका लागि आफ्नो सेना पठाएका थिए। नेपालको हार पश्चात सिक्किम किङ वंशको भाग बन्न पुग्यो। यसरी यस बेला देश भारतमा ब्रतानी राज आएपछि सिक्किमले आफ्नो प्रमुख दुश्मन नेपाल विरूद्ध भारतसँग हात मिलायो। नेपालले सिक्किममा आक्रमण गर्यो एवं तराई समेत धेरै क्षेत्रमा कब्जा गरेको थियो भन्ने पनि हामी उल्लेख पाउँछौ। यसरी समय बित्दै जाँदा

सिक्किम अनि नेपालबीच भएको सुगौली सन्धि अनि सिक्किम र भारतबीच भएको तितिलिया सन्धिद्वारा नेपालद्वारा अधिकृत सिक्किमी क्षेत्र सिक्किमलाई वर्ष 1817 फर्काइदिए। यद्यपि अंग्रेजद्वारा मोराङ प्रदेशमा कर लगाएका कारण सिक्किम अनि अंग्रेज शासनबीच सम्बन्धमा नमिठो प्रभाव पर्न थाल्यो। वर्ष 1841 दुई अंग्रेज अफसर सर जोसेफ डाल्टन अनि डाक्टर आर्चिवाल्ड क्याम्फेल, जसमा उत्तरवर्ती सिक्किम अनि ब्रिटिश सरकारका बीच सम्बन्ध बिग्रनका लागि जिम्मेवार थिए। बिना सूचना अनि अनुमति बिना उनीहरू सिक्किमको पर्वतमा पुगेका थिए। यी दुवै अफसरलाई सिक्किम सरकारद्वारा बन्दी बनाइएको थियो। रिसले आक्रोश भएका ब्रिटिस शासनले यस हिमालय राज्यमा आफ्नो हुकुम जमाउन थाले अनि यसलाई 1835 भारतसँग मिलाइदिए। यसको परिणाम वंश छोगेल ब्रिटिस गवर्नरका अधीनमा एक नामका लागि मात्र राजा बन्न पुगे। यसरी वर्ष बित्दै गयो, ब्रिटिस शासन चल्दै गयो। 1947 भारत आजादपछि एक लोकप्रिय मतद्वारा सिक्किम भारतमा विलयका लागि अस्वीकार गरिदिए अनि तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले सिक्किमलाई संरक्षित राज्यको दर्जा प्रदान गरे। यस बेलादेखि भारत सिक्किमको संरक्षक भयो अनि सिक्किमका विदेशी राजनायक अथवा सम्पर्क सम्बन्धी विषयको जिम्मेदारी पनि भारतले सम्हाल्यो। सन् 1955 एक राज्य परिषद स्थापित गरियो, जसको अधीन छोगेललाई एक संवैधानिक सरकार बनाउने अनुमति दिएको थियो। यस दौरान सिक्किम नेशनल कंग्रेसद्वारा पुनः मतदान अनि नेपालीहरूले धेरै प्रतिनिधित्वलाई माग गर्ने हेतु धेरै नराम्रो स्थिति पैदा भयो। सन् 1973 राजभवनका सामुन्ने भएको दंगाका कारण भारत सरकारबाट सिक्किमको संरक्षण प्रदान गर्ने औपचारिक अनुरोध गरियो। छोगेल राजवंश सिक्किममा अत्याधिक अलोकप्रिय साबित भइसकेका थिए। सिक्किम पूर्ण रूपमा बाहिरी दुनियाँबाट बन्द थियो अनि विश्वमा सिक्किमबारे धेरै कम जानकारी थियो। तरै पनि अमेरिका आरोहहरूले गान्तोकका केही चित्र अनि अन्य कानूनी प्रलेखको तस्करी गर्नमा सफल भए। यस प्रकार भारतको कार्यवाही विश्वको दृष्टिमा आयो। त श्रोता, तरै पनि यस बेला इतिहास कोरिसकेको थियो अनि वास्तविक स्थिति विश्वलाई तब थाहा लाग्यो जब लेन्डुप दोर्जी काजीले 1975 भारतीय संसदलाई यो अनुरोध गरे कि सिक्किमलाई भारतको एक राज्य स्वीकार गरेर यसलाई भारतीय संसदमा प्रतिनिधित्व प्रदान गरियोस् भन्ने। अप्रेल 1975 भारतीय सेना सिक्किममा प्रवेश भए अनि राजमहलका प्रहरीहरूलाई निशस्त्र गरे पश्चात गान्तोकलाई आफ्नो कब्जामा लिए। दुई दिनभित्रमा सम्पूर्ण सिक्किम राज्य भारत सरकारको नियन्त्रणमा थियो। सिक्किमलाई भारतीय गणराज्यमा सम्मिलित गर्ने प्रश्नमा सिक्किमका 97.5% जनताले समर्थन गरे। केही हप्तापछि 16 मई 1975 सिक्किम औपचारिक रूपबाट भारतीय गणराज्यको 22 प्रदेश बन्न पुग्यो अनि सिक्किममा राजाशाहीको अन्त भयो। यसै दिनदेखि 16 मईलाई सिक्किममा राज्य दिवसका रूपमा मनाइन्छ श्रोता, जसमा राजतन्त्र सकिएर प्रजातन्त्रको जन्म भएको थियो।

श्रोता, सिक्किम सानो पर्वतीय राज्य छ। यहाँका जनसंख्याको कुरा गर्दा भारतका सबै राज्यहरू मध्ये सबैभन्दा न्यूनतम अनि क्षेत्रफल गुवापछि सानो राज्य सिक्किम। राजनीति अनि सरकारको कुरा गर्दा भारतका अन्य राज्य समान केन्द्र सरकारद्वारा निर्वाचित राज्यपाल राज्यका शासनका प्रमुख हुन्। मुख्यमन्त्री जसकोमा वास्तविक प्रशासनिक अधिकार हुन्छ। धेरैजसो राज्य चुनावमा बहुमत जित्नेवाला दल अथवा गठबन्धन प्रमुख हुने गर्छ। राज्यमा कुल 32 विधानसभा सीट छन्, जसमा एक बौद्ध संघका लागि आरक्षित छ। सिक्किम उच्च न्यायालय देशको सबैभन्दा सानो उच्च न्यायालय हो। श्रोता, एक हत्केला जत्रो यो राज्य पश्चिममा नेपाल, उत्तर अनि पूर्वमा चीन तिब्बत क्षेत्र अनि दक्षिण पूर्वमा भूटानले

घेरिएको छ। भारतको पश्चिम बंगाल राज्य यसको दक्षिणमा पर्दछ। श्रोता, शासकीय कार्यमा अंग्रेजी र नेपाली भाषाको प्रयोग हुने गर्छ। सुन्दर राज्य सिक्किमको राजधानी सबैभन्दा ठूलो गान्तोक हो। राज्यको कुल क्षेत्रफल 7096 वर्ग किलोमिटर छ। यहाँको तापमान धेरै कम्ती हुने गर्छ। श्रोता, विश्वको तेस्रो सबैभन्दा ठूलो अनि अग्लो पहाड कञ्चनजंघा, जसलाई सिक्किमको रक्षा देवी मानिने गरिन्छ, आफ्नो प्राकृतिक सौन्दर्यको दृश्य दर्शाएर धेरै रमाइलो देखिन्छ अनि यसमा धेरै पर्यटकहरू पनि आकर्षित हुने गर्छन्। जैव विविधताहरूले भरिएको दुनियाँको प्रमुख क्षेत्रहरूमा एक सिक्किम हो। सिक्किम हिमालय जैव विविधताबाट भरपूर छ। राज्यमा वनस्पतिहरूको प्रजातिहरू पाइन्छ भने सिक्किमका प्राय भागहरू खेतीमा प्रयोग गरिन्छ। कृषिका लागि सिक्किम एकदमै राम्रो छ। प्रदेशको एक तिहारी हिस्सा जंगलहरूले भरिएको छ। हिउँबाट निक्लेका धाराहरूले दक्षिण अनि पश्चिम नदीको घाटीहरू बनिएका छन्। यी धाराहरू मिलेर टिस्टा एवं रंगित भनिन्छ। टिस्टालाई सिक्किमको जीवन रेखा पनि मानिने गरिन्छ। टिस्टा सिक्किमको सौन्दर्य नदी हो, जुन सिक्किमका पहाड़बाट निक्लेर बग्ने गर्दछ।

श्रोता, सिक्किमको सुन्दर दृश्य हेर्न, यहाँको शीतल ताप्न धेरै पर्यटकहरू आउने गर्छन्। यहाँको सौन्दर्यतामा रमेर सबैजना खुशी हुन्छन्। सिक्किम भारतको सबैभन्दा सुन्दर राज्यहरूमा एक हो। यो पहाड़ अनि वादीहरूले घेरिएको राज्य हो। सिक्किम चराचुरुङ्गीहरूका लागि स्वर्ग जस्तै हो। सिक्किममा चराहरूको प्रजातिहरू पाइन्छन्, किट पतंगका प्रजातिहरू छन्। सिक्किम एक धार्मिक स्थल पनि हो श्रोता, जहाँ विभिन्न भगवानहरूको वास भएको इतिहासले बताउँदछ। सिक्किममा विभिन्न जात जाति बसोबासो गर्छन्। विभिन्न वेशभूषा, विभिन्न खानपान, विभिन्न भाषाहरू भए तापनि सबैजना एकजुट भएर मिलिजुली बस्ने राज्य हो सिक्किम। त श्रोता, यसैले नै सिक्किमको पहिचान एक अलगै पहिचान छ।

यदिन्जेल श्रोताहरूले सुनिरहनु भएको थियो कार्यक्रम नारी संसार। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। त श्रोता, हामी उपस्थित भएका छौं विभिन्न हिन्दी फिल्मी गीतहरू साथ। सर्वप्रथम हजुरहरू सम्पूर्णलाई कार्यक्रममा हार्दिक स्वागत अभिवादन जनाउँदै सुनाउन लागिरहेका छौं यस पहिलो गीतलाई। फिल्म रेफ्युजीबाट कलाकार सोनु निगम अनि अलका याग्निकको स्वरमा। त आउनु श्रोता, सुनौ यस गीतलाई।

यस गीतलाई श्रोताले सुनिरहनु भएको थियो फिल्म लगानबाट कलाकार उदित नारायण झा, अलका याग्निक अनि वसुन्धरा दासको स्वरमा। श्रोता, यो सुन्नुहोस् हाम्रो लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी 15 तारीक मई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ किडनी रोगका कारणहरू। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोचागाङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुडिथ नाम्च्यो। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासाहरू भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 03592201171 कल गर्न सक्नुहुनेछ। श्रोता, याद राख्नुहोला दिन अनि समय आगामी 15 तारीक मई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर पुनः एकपटक नोट गर्नुहोला 03592201171 03592201171। सूचना पूरा भयो।

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो फिल्म क्रिशबाट कलाकार सोनु निगम अनि श्रेया घोषालको स्वरमा भने आउनु श्रोता अघिल्लो गीत सुनौ फिल्म अजयबाट कलाकार कुमार सानु अनि अल्का याग्निकको स्वरमा।

0: हस्त श्रोता कलाकार कुमार सानु अनि अल्का याग्निकको स्वरमा रहेको यसै गीतको साथ विभिन्न हिन्दी फिल्मी गीत सुनाउने क्रम यही समाप्त हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। त श्रोता, अब प्रस्तुत छ हिन्दी भाषा पाठ, जस अन्तर्गत हजुरहरूले आज सुन्नुहुनेछ लोकोक्ति खुशबू छेत्रीबाट।
1: नमस्ते म्याडम।
2: नमस्ते नमस्ते नानीहरू, तिमीहरूलाई आजको यस ज्ञानवर्धक कार्यक्रममा स्वागत छ।
1: धन्यवाद म्याडम।
2: रेडियो सुनेर बसिरहनु भएका श्रोतावृन्द तथा साथीहरूलाई आफ्नो आफ्नो परिचय देऊ है त।
3: हवस् म्याडम, मेरो नाम श्वेता राई हो।
4: मेरो नाम शिवानी बस्नेत हो।
2: परिचय पनि भइहाल्यो है नानीहरू। आज हामी हिन्दी विषयको लोकोक्तिया शीर्षकमाथि पाठ पढ्न गइरहेको छौ। हुन्छ?
1: हवस् म्याडम।
2: सबैभन्दा पहिला त लोकोक्ति शब्द कहाँबाट आयो, यो भन्नाले के बुझिन्छ भन्ने विषयमा जान्न अति नै जरूरी हुन्छ। त नानीहरू, लोकोक्तिलाई नेपालीमा उखान भनिन्छ। उखान भनेको त सुनेकै छौ होला, होइन? भाषा भाव और विचारों की अभिव्यक्ति का माध्यम है। इसे और अधिक आकर्षण तथा प्रभावशाली बनाने के लिए लोकोक्तियों का प्रयोग किया जाता है। त नानीहरू, तिमीहरूलाई याद भएकै कुरा हो, भाषा आफ्नो भाव अनि मनको कुरा एक अर्कामा प्रकट गर्ने माध्यम हो। तर भाषालाई अझ आकर्षक र सुन्दर बनाउनको लागि लोकोक्ति अर्थात उखानको प्रयोग गरिन्छ। यसकी सहायतासे गम्भीर भावको बहुत सहज तथा सरल ढंगसे अभिव्यक्ति किया जा सकता है। आम जनता बोलचाल में इनके स्वाभाविक प्रयोग करती है। लोकोक्ति को सहायता द्वारा कठिन भन्दा कठिन भावलाई पनि एकदमै सजिलो

0: प्रकारले भन्न वा बताउन सकिन्छ र यसको प्रयोग आम मान्छेले सधैँ बोलिने बोलचालको भाषामा पनि प्रयोग गरिन्छ। यति मात्र होइन, यसको प्रयोग जो साहित्यकार हुन्छन् नि उनीहरू पनि आफ्नो लेखलाई सुन्दर र प्रभावपूर्ण बनाउनको निम्ति यसको प्रयोग गरिन्छ। यहाँसम्म बुझ्यौ त तिमीहरूले?
1: हजुर म्याडम।
0: लोक की उक्ति को लोकोक्ति कही जाती है। लोकोक्ति के उत्पत्ति के लिए किसी विशिष्ट व्यक्ति, स्थान अथवा काल का निर्देश नहीं किया जा सकता। लोकोक्तियां स्वयं सिद्ध होती है, वे भूतकाल के अनुभव का परिणाम होती है तथा सिद्धांत वाक्य के रूप में प्रयुक्त होती है। मानिस को अनुभव बाटा उत्पत्ति भएको कुरा लोकोक्ति हो। यस कुराको उत्पत्ति हुनको निम्ति कुनै व्यक्ति, स्थान र समय तोकिन वा बताउन सकिँदैन, यो आफै भन्दछ। छोटकरीमा शिक्षा दिन व्यवहारमा चलिआएको सानो सानो वाक्य नै लोकोक्ति हो। बुझ्यो?
1: बुझ्यो।
0: लोकोक्तिको केही उदाहरणहरू सुनला।
1: हुन्छ म्याडम।
0: अन्धा क्या चाहे दो आँखे, यसको अर्थ हुन्छ आदमी वही चाहता है जिसकी उसे बहुत अधिक आवश्यकता होती है। यसको नेपालीमा पनि उखान छ, के खोज्छस कानो आँखा। यस्तै अर्को उखान छ, आसमान से गिरा खजूर में अटका। इसका अर्थ होता है एक विपत्ति से छुटकर दूसरे में फंस जाना। एउटा परेशानी टालेकै हुँदैन, अर्को परेशानी आइपर्छ। अर्को छ, एक तो करेला दूजे नीम चढ़ा। इसका अर्थ होता है बुरा मनुष्य बुरी संगत से और बिगड़ जाता है। नराम्रो आदत भएको मान्छे अझै ऊ भन्दा नराम्रो आदत भएको संगत राख्छ भने के हुन्छ? अझै बिग्रन्छ। त तिमीहरूले यहाँसम्म राम्ररी बुझ्यौ त?
1: हजुर म्याडम।
0: त्यसो हो भने स्वेता तिमी भन त, लोकोक्ति किसे कहते?
1: लोक की उक्ति ही लोकोक्ति है।
0: स्याबास तिमीलाई। अब तिमी भन शिवानी, यसको प्रयोग भाषामा किन गरिन्छ?
2: भाषाको अरबी सुन्दर और प्रभावशाली बनाने के लिए इसका प्रयोग किया जाता है।
0: स्याबास दुवै जनालाई, तिमीहरूले ठिकै बतायौ। तिमीहरूलाई कुनै यस्तो लोकोक्ति याद छ?
1: हजुर म्याडम।
0: त्यसो भए अब शिवानी मलाई एउटा लोकोक्ति बताऊ र त्यसको भनाई के हो त्यो पनि बताऊ है त।
2: हुन्छ म्याडम। बन्दर क्या जाने अदरकको स्वाद, अर्थ हुन्छ मूर्ख मान्छेलाई कुनै चीजको मूल थाहा हुँदैन।
0: स्याबास तिमीले ठिक बतायो। अब स्वेता तिमी बताऊ त, एउटा यस्तो लोकोक्ति जो नेपालीमा पनि अनि हिन्दीमा पनि यसको प्रयोग गरिन्छ।
1: हुन्छ म्याडम। काला अक्षर भेष बराबर, अर्थ हुन्छ बिल्कुल अनपढ।
0: अन्त नेपालीमा यसलाई कसरी भनिन्छ स्वेता?
1: कालो अक्षर भैँसी बराबर।
0: अति राम्रो, तिमीहरूले एकदम राम्रो अनि ठिक प्रकारले बुझेछौ। त तिमीहरूले लोकोक्ति भन्नाले के बुझिन्छ, कस्तो वाक्यलाई लोकोक्ति भनिन्छ र नेपाली हिन्दी दुवैमा प्रयोग गरिने लोकोक्ति बारेमा पनि जान्यो होइन?
2: हजुर म्याडम।
0: अब हामी लोकोक्तिको प्रकार बारे जान्नेछौ, हुन्छ?
1: हवस् म्याडम।
0: लोकोक्ति दो प्रकारके होते हैं, अविधात्मक अनि लक्षणात्मक। अविधात्मक उस प्रकार के लोकोक्तियां है जिसमें सीधा अर्थ होता है और बताता है, और जिस लोकोक्ति सीधा सीधा अर्थ न देकर घुमाकर अर्थ लगता हो उसे लक्षणात्मक लोकोक्ति कहते हैं। हामीले जान्यौं लोकोक्ति दुई प्रकारको हुँदो रहेछ। जसरी अघि नै भनिहाले, एउटा अविधात्मक जो सोझो अर्थ बताउँदछ अनि दोस्रो चाहिँ हो लक्षणात्मक जसले व्यङ्ग्य गरेर अथवा सोझो अर्थ नदिएर टेरो अर्थ लाग्ने गर्छ। बुझ्यौ त अविधात्मक र लक्षणात्मक लोकोक्ति भन्नाले के बुझिन्छ?
1: हजुर म्याडम।
0: त्यसो हो भने तिमी बताऊ शिवानी, लोकोक्ति कति प्रकारको हुन्छ र के हो?
2: लोकोक्ति दुई प्रकारको हुन्छ, अविधात्मक लक्षणात्मक।
0: स्याबास। अब तिमी स्वेता बताऊ, अविधात्मक भनेको कुन लोकोक्ति बुझिन्छ?
1: अविध्यात्मक भन्नाले त्यो लोकोक्ति बुझिन्छ जसले सोझो अर्थ लगाउँछ।
0: ठिक भन्यो। त्यसो भए लक्षणात्मक लोकोक्ति कस्तो लोकोक्तिलाई भनिन्छ?
1: जसले सिधा अर्थ नदिएर टेढो अर्थ दिन्छ त्यस प्रकारको लोकोक्तिलाई लक्षणात्मक लोकोक्ति भनिन्छ।
0: स्याबास। मैले सोधेको प्रश्नको उत्तर सही सही दिँदैछौ। यसको मतलब तिमीहरूले राम्ररी बुझ्दैछौ होइन?
2: हजुर म्याडम।
0: अब हेर, एउटै लोकोक्ति कसरी दुई प्रकारले प्रयोग गरिन्छ, अविधात्मक सोझो अर्थमे। लोकोक्ति जंगलमै मोर नाचा किसने देखा, वाक्यमा प्रयोग हेर, जंगलमै मोर तो नाचा लेकिन किसीने नहीं देखा, ये हुआ सीधा अर्थ। अब लक्षणात्मक टेढ़ा अर्थ देता है, जंगलमै मोर नाचा किसने देखा, इसकी लक्षणात्मक अर्थ है जहां गुणों की परख करने वाला कोई न हो वहां योग्यता दिखाना निरर्थक है। तिमीहरूले बुझ्यौ कसरी एउटै लोकोक्तिको दुई अर्थ लाग्दो रहेछ?
1: बुझ्यौ म्याडम, तर म्याडम अझै एउटा उदाहरण बताइदिनुहोस् न हामीलाई।
0: ठिक छ, म अर्को पनि उदाहरण बताउँछु, राम्ररी सुन ल।
2: हवस् म्याडम।
0: अर्को उदाहरण छ, लोकोक्ति हो खोदा पहाड निकली चुहिया, अविधात्मक अर्थ हुन्छ पहाड खन्दा मुसा निस्कियो, लक्षणात्मक अर्थ होता है परिश्रम बहुत अधिक लाभ बहुत कम, धेरै मेहनत गरेर पनि कम फल मिल्छ त भनिन्छ खोदा पहाड निकली चुहिया। बुझ्यौ?
2: बुझ्यौ म्याडम।
0: त्यसो भए म एउटा लोकोक्ति भन्छु, त्यसलाई तिमीहरू अविधात्मक र लक्षणात्मकको एक एक वटा प्रयोग बता हुन्छ?
2: हाउस म्याडम।
0: लोकोक्ति गेहूं के साथ घुन पिस्ता है, यसलाई प्रयोग गर शिवानी।
2: म्याडम म यसको अविधात्मक प्रयोग बताउँछु।
0: हुन्छ बताऊ त।
2: गेहूं को जब हम चक्की में पीसते हैं तब गेहूं की कीड़ा भी पीस जाती है।
0: शाबाश श्वेता, यसको लक्षणात्मक प्रयोग बताऊ त।
1: हुन्छ म्याडम, दोषी के साथ निर्दोषी भी मारा जाता है अथवा संगति का परिणाम भुगतना ही पड़ता है।
0: शाबाश तिमीहरूलाई। यस लोकोक्ति को अविधात्मक अर्थ हुन्छ गेहूं को साथ कीरा अथवा घुन पनि पिसिन्छ, र लक्षणात्मक अर्थ हुन्छ दोषी को साथमा निर्दोष पनि मर्छ, अर्थात नराम्रो को संगत गर्यो भने राम्रो पनि नराम्रै देखिन्छ। त नानीहरू, तिमीहरूले लोकोक्तिको प्रकार अनि प्रयोग बारे राम्रोसँग बुझ्यौ जस्तो लाग्यो, र भविष्यमा कुनै परेशानी हुन्छ जस्तो लागेन, र यदि भए पनि सोध्न सक्नेछौ, हुन्छ?
2: हवस् म्याडम।
0: अब हम लोकोक्तियाको कैसे वाक्यमै प्रयोग किया जा सकता है उस बारे में हम जानेंगे, ठीक है?
2: हुन्छ म्याडम।
0: यसलाई वाक्यमा पनि प्रयोग गर्न सकिन्छ, वैसे तो ये पूर्ण वाक्य होता ही है, फिर भी हम इसे वाक्य के साथ भी प्रयोग कर सकते हैं, जैसे नाच न जाने आँगन टेढ़ा, जसलाई नेपालीमा प्रयोग गर्दा नाच न जान्दैन आँगनलाई दोष भनेर प्रयोग गरिन्छ। वाक्य में प्रयोग करते समय इस तरह किया जा सकता है, हरि ने कल मेरी साइकिल लेके गया था और बाजार में आदमी के ऊपर ही गिरा दिया, पुलिस आकर जब उसको डांटने लगे तो बोलता है ये मेरा दोष नहीं है ये तो साइकिल का दोष है। कहते हैं ना, नाच न जाने आंगन टेढ़ा, वो यही है। ऐसा ही दूसरा उदाहरण सुनो, धोबी का कुत्ता न घर का न घाट का, प्रयोग श्याम दिन भर यहाँ से वहाँ वहाँ से यहाँ करता रहता है, पता नहीं भविष्य में क्या करेगा। मुझे तो लगता है ये भी धोबी का कुत्ता न घर का न घाट का होगा। यहाँ सम्म बुझ्यौ तिमीहरूले कसरी यसको वाक्यमा प्रयोग गरिन्छ?
2: हजुर म्याडम।
0: त्यसो भए एउटा एउटा लोकोक्ति भन्छु, वाक्यमा प्रयोग गर ल, सक्छौ?
2: सक्छौ म्याडम।
0: लोकोक्ति छ, एक पन्थ दुई काज, श्वेता तिमी यसको प्रयोग गर त।
1: हुन्छ म्याडम। सुबह सुबह टहलना भी और पत्रिका पढ्ना भी अच्छा होता है, इससे एक पन्थ दो काज हो जाता है।
0: शाबाश शिवानी, अब तिमी खाने मुँह को मुछ नहीं ढकती, यस लोकोक्तिलाई प्रयोग गरेर बताऊ त।
2: हुन्छ म्याडम। जुत्ता नहीं है तो क्या हुआ, आज तुमको स्कूल जाना ही है, खाने मुँह को मुछ नहीं ढकता।
0: बहुत अच्छा, आप लोग ने इसको कैसे प्रयोग किया जाता है वो भी जान चुके हैं। अब तिमीहरूलाई लोकोक्ति भनेको के हो, कति प्रकार को हुन्छ, कसरी प्रयोग गरिन्छ जाने होइन?
2: हजुर म्याडम।
0: राम्ररी बुझ्यौ होइन?
2: हजुर म्याडम।
0: तिमीहरूलाई लोकोक्तिको प्रयोगको अझै अर्को ठाउँ बताउँछु। सुन है,

0: लोकोक्ति को किसी बात के समर्थन, विरोध अथवा खंडन के लिए प्रयोग में लाई जाती है, अर्थात यसको प्रयोग कसै को समर्थन जनाउन, विरोध गर्न र खण्डन गर्न पनि प्रयोग गरिन्छ। र अन्तमा तिमीहरूलाई यस्तै लोकोक्तिहरू बताउँदैछु, सुन है। घरका भेदी लंका ढाए, अर्थ होताए आपस की फुट से सर्वनाश हो जाता है। और दूसरा सुनो, सांप भी मर जाए लाठी भी ना टूटे, अर्थ होताए काम भी बन जाए और हानि भी न हो। तीसरा, सहज पके सो मीठा होए, धीरे धीरे सहज रूप से किया गया कार्य अच्छा या सुखदायी होता है। त नानीहरू, यस्तो लोकोक्ति सबैलाई एकै ठाउँ लेख्न लाग्यो भने त एउटा राम्रो किताब बनिन्छ, जसलाई हामी आम बोलचालको भाषामा प्रयोग गर्छौं। त नानीहरू, अब तिमीहरूलाई बताऊ, आजको पाठ कस्तो लाग्यो र राम्ररी बुझ्यौ या बुझेनौ?
1: बुझ्यौ।
0: शिवानी
2: म्याडम, हामीलाई एकदमै मन पर्यो र लोकोक्ति बारे धेरै कुरा जान्ने मौका पायो र हामीले आजको पाठ राम्ररी बुझ्यौ।
0: मलाई पनि लाग्यो तिमीहरूले राम्रोसँग बुझ्यौ, किनकि मैले सोधेको सबै प्रश्नको उत्तर ठिक ठिक पाए। र नानीहरूलाई यसलाई यही बन्द गर्ने होइन, घर गएर राम्ररी पढ्ने, नजानेको कुरा भए फेरि सोध्न सक्नेछौ, हुन्छ?
1: हुन्छ म्याडम।
0: तिमीहरूसँग बात गर्दा त समय बितेको पनि थाहै हुँदैन, त के गर्ने, पाठ पनि सकियो, स्टुडियोको घडीले समय भएको बताउँदैछ। त नानीहरू, तिमीहरूलाई पनि अनि रेडियो सुनेर, यस कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोतागण प्रति फेरि पनि यस्तै ज्ञानवर्धक कार्यक्रम लिएर उपस्थित हुने नै छौ भन्दै फेरि भेट्ने वादाको साथ हामी बिदा लिँदैछौ। धन्यवाद।
1: धन्यवाद म्याडम।
3: श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो हिन्दी भाषा पाठ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ।

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो फिल्म जाइए अब कहाँ जाएंगे बाट कलाकार श्रद्धा मिश्र अनि साथीहरूको स्वरमा भने आउनु श्रोता अघिल्लो गीत सुनौ फिल्म धडक 2 बाट कलाकार रोचक कोहली अनि शरण रावतको स्वरमा।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता अब प्रस्तुत छ एनसीईआरटी माथि तयार पारिएको एक प्रायोजित कार्यक्रम।

श्रोताले सुनिरहनु भएको छ कलाकार राबदेन लामा अनि साथीहरूको स्वरमा यस सिक्किमी भोटिया लोकगीतलाई अब केही क्षणमा आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ। नेपाली भाषामा समाचार कृपया केही क्षण प्रतीक्षा गर्नुहोस्। सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

0: यो आकाशवाणी हो, समाचार मुस्कान राईबाट सुन्नुहोस्। समाचारको शुरूआत गरौं प्रमुख समाचारहरूबाट। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका घरेलु भ्रमणहरूमा आफ्नो काफिलाको आकारलाई उल्लेखनीय रूपमा घटाउनु भएको छ। भारतले भोलिदेखि शुरू हुने दुई दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। 18 पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण समारोह कोलकातामा सम्पन्न भएको छ। युवा मामिला एवं खेल मन्त्रालयले गृह मन्त्रालयको सहयोगमा माई भारत प्लेटफर्ममा विकसित भाइब्रेन्ट भिलेज प्रोग्राम 2026 लागि राष्ट्रिय स्तरको क्विज शुरू गरेको छ अनि केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले 12 कक्षाको परिणाम घोषणा गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका घरेलु भ्रमणहरूमा आफ्नो काफिलाको आकारलाई उल्लेखनीय रूपमा घटाउनु भएको छ, जबकि विशेष सुरक्षा समूह एसपीजी प्रोटोकल अन्तर्गत अनिवार्य सबै आवश्यक सुरक्षा व्यवस्थाहरू कायम राखेका छन्। सूत्र अनुसार श्री मोदीको काफिलामा गाड़ीको संख्या घटाउने काम उहाँको हालैको गुजरात र असमको भ्रमणको क्रममा लागू गरिएको थियो। पश्चिम एशियाको संकटका बीच आयातित इन्धनमाथिको निर्भरता कम गरी पर्यावरणीय सत्त विकल्प अप्नाएर आर्थिक उत्थानमा योगदान पुर्याउन नागरिकहरूलाई श्री मोदीले गर्नुभएको सात अपीलको अनुरूप यो कदम चालिएको हो। सूत्र अनुसार काफिलाको आकार घटाइएको भए पनि प्रधानमन्त्रीको सुरक्षा सुनिश्चित गर्न सबै महत्वपूर्ण सुरक्षा उपायहरू यथावत रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै नयाँ खरिद नगरी सम्भव भएसम्म आफ्नो काफिलामा विद्युतीय सवारी साधनहरू समावेश गर्न पनि अधिकारीहरूलाई निर्देश दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अपीलपछि गृह मन्त्री अमित शाहले पनि आफ्नो काफिलाको आकार घटाएर आधा भन्दा कम गर्नु भएको छ।
1: ये कदम पश्चिम एशिया संकट के बीच आयातित ईंधन पर निर्भरता कम करने और पर्यावरण अनुकूल विकल्प अपनाकर आर्थिक

0: पूर्ति में योगदान के लिए प्रधानमंत्री की 7 अपीलों के अनुरूप है। सूत्रों के अनुसार काफिले का आकार कम करने के बावजूद प्रधानमंत्री की सुरक्षा सुनिश्चित करने के लिए सभी महत्वपूर्ण सुरक्षा व्यवस्थाएं यथावत बनी रहेंगी। प्रधानमंत्री मोदी ने अधिकारियों को निर्देश दिया है कि जहां भी संभव हो बिना कोई नई खरीद किए उनके काफिले में इलेक्ट्रिक वाहन शामिल किया जाए। अंकित की रिपोर्ट के साथ अमीषा।
1: ईन्धनको मूल्य बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मिद व्ययका लागि गरेको आह्वानको जवाफमा उत्तर प्रदेश, मध्यप्रदेश र दिल्लीका मुख्यमन्त्रीहरूले मन्त्रीहरू, विधायकहरू र जनप्रतिनिधिहरूको सरकारी वाहनहरूको प्रयोग कम गर्ने घोषणा गरेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मुख्यमन्त्री, मन्त्री र अन्य अधिकारीहरूको वाहनहरूमा 50% कमी गर्न निर्देश दिनुभएको छ। उहाँले ईन्धनको कम गर्न, अनावश्यक सुन खरिद नगर्न र घरबाट काम गर्न प्रोत्साहन गर्न पनि नागरिकहरूलाई अपील गर्नुभयो। राज्य सरकारले मेट्रो सेवा र सार्वजनिक परिवहनको अधिक प्रयोगमा जोड़ दिएको छ, साथै भर्चुअल बैठकहरू र साप्ताहिक वाहन मुक्त दिनहरूलाई प्रोत्साहन गरेको छ। मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादवले पनि अर्को आदेश नआएसम्मका लागि आफ्नो वाहनहरूको संख्या घटाउनु भएको छ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मन्त्री, विधायक, अधिकारी र सरकारी विभागले सरकारी वाहनहरूको प्रयोग सीमित गर्ने, कारपुलिङ अपनाउने, मेट्रो र बस सेवालाई प्राथमिकता दिने बताउनु भएको छ। सामाजिक सञ्जाल पोस्टमा उहाँले दिल्लीवासीहरूलाई वैश्विक ऊर्जा अनिश्चितलाई ध्यानमा राख्दै निजी सवारी साधनहरूमा निर्भरता कम गर्न अपील गर्नुभएको छ।
2: उत्तर प्रदेश के मुख्यमंत्री योगी आदित्यनाथ ने मुख्यमंत्री, मंत्रियों, अन्य अधिकारियों के वाहन बेड़े में 50% की कमी का आदेश दिया है और सरकारी काफिले से अनावश्यक वाहनों को हटाने का निर्देश दिया है। उन्होंने नागरिकों से ईंधन की खपत कम करने, अनावश्यक सोने की खरीद से बचने और घर से काम करने को बढ़ावा देने की अपील भी की। राज्य सरकार ने मेट्रो सेवाओं और सार्वजनिक परिवहन के अधिक उपयोग पर बल दिया। मध्य प्रदेश के मुख्यमंत्री मोहन यादव ने भी अगले आदेश तक अपने काफिले में वाहनों की संख्या कम कर दी है। श्री यादव ने मंत्री परिषद के सदस्यों से राष्ट्रीय हित में पेट्रोल और डीजल की खपत कम करने की अपील की। दिल्ली की मुख्यमंत्री रेखा गुप्ता ने कहा कि मंत्री, विधायक, अधिकारी और सरकारी विभाग सरकारी वाहनों का उपयोग सीमित करेंगे, कारपूलिंग अपनाएंगे और मेट्रो तथा बस सेवाओं को प्राथमिकता देंगे। समाचार कक्ष से मीनाक्षी।
1: भारतले भोलिदेखि शुरू हुने दुई दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। बैठकको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गर्नुहुनेछ। बैठकमा ब्रिक्स देशहरूका विदेश मन्त्री तथा प्रतिनिधि मण्डलले भाग लिनेछन्। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुहुनेछ। बैठकमा ब्रिक्स सदस्य देशहरूका विदेश मन्त्रीहरूले आपसी हितका क्षेत्रीय र विश्व विषयमा विचार आदान प्रदान गर्ने कार्यक्रम रहेको विदेश मन्त्रालयले जनाएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नयाँ दिल्लीमा द्विपक्षीय बैठकहरू गर्नुहुनेछ।
3: श्री फ्रांसिस्को ब्रिक्स विदेश मंत्रियों की कल से शुरू होने वाली दो दिवसीय बैठक में भाग लेने के लिए भारत आए हैं। इस बैठक में ब्रिक्स सदस्य देशों के विदेश मंत्री और प्रतिनिधिमंडल प्रमुख भाग लेंगे। श्री फ्रांसिस्को प्रधानमंत्री नरेंद्र मोदी से भी मुलाकात करेंगे। बैठक के दौरान ब्रिक्स सदस्य देशों के विदेश मंत्री आपसी हित के वैश्विक और क्षेत्रीय मुद्दों पर विचारों का आदान प्रदान करेंगे। इंडोनेशिया के विदेश मंत्री सुगियोनो ब्रिक्स विदेश मंत्रियों की बैठक में भाग लेने के लिए आज नई दिल्ली पहुंचे। वे प्रधानमंत्री नरेंद्र मोदी से भी मुलाकात करेंगे। बैठक के दौरान ब्रिक्स सदस्य देशों के विदेश मंत्री आपसी हित के वैश्विक और क्षेत्रीय मुद्दों पर विचारों का आदान प्रदान भी करेंगे। अमन की रिपोर्ट के साथ समाचार कक्ष से निखिल कुमार।
1: विदेश मन्त्री डाक्टर एस जयशंकरले आज बिहान चिल्लीका विदेश मन्त्री फ्रान्सिस्को पेरेज म्याकेन्नासँग भेट गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री जयशंकरले जानकारी दिनुहुँदै भन्नुभयो, दुवै पक्षहरूले बजार र स्रोतहरूको विविधीकरण गर्ने, प्राथमिकता प्राप्त वस्तुहरूको निर्यातलाई बढ़ावा दिने र सेवा अर्थव्यवस्थालाई सहज बनाउनका लागि द्विपक्षीय सहयोगलाई सुदृढ़ पार्ने तरिकाहरूबारे चर्चा गरे। श्री फ्रान्सिस्कोले भोलिदेखि शुरू हुने ब्रिक्स विदेश मन्त्रीहरूको दुई दिवसीय बैठकमा भाग लिन भारत आइपुग्नु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज पूर्व राष्ट्रपति फखरुद्दीन अली अहमदको जन्म जयन्तीको अवसरमा राष्ट्रपति भवनमा पुष्प अर्पित गर्नुभयो। फखरुद्दीन अली अहमदले देशको पाँचौं राष्ट्रपतिको रूपमा सेवा गर्नुभएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले वर्ष 1998 आजकै दिन भारतले गरेको परमाणु परीक्षणको स्मरण गर्नुभयो। सामाजिक सञ्जालमा संस्कृतको श्लोक सुभाषितम साझा गर्नुहुँदै श्री मोदीले भन्नुभयो, यी परमाणु परीक्षणहरूले देशको अटल संकल्पलाई प्रदर्शन गरेको छ। परीक्षणपछि सम्पूर्ण विश्वले भारतमाथि दबाव दिएको तर भारतले प्रमाणित गरेको छ कि कुनै पनि शक्तिले भारतलाई झुकाउँदैन। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIR News कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
5: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: अब रहल समाचार। 18 पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण समारोह कोलकातामा सम्पन्न भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भवानीपुर सीटबाट विधायकको रूपमा शपथ लिनुभएको छ भने नन्दीग्राम सीट खाली भएको छ। त्यसपछि अन्य 5 मन्त्रीहरूले पनि शपथ लिएका छन्। उता आम जनता उन्नयन पार्टीका विधायक हुमायूं कवीरले 9 सीटबाट शपथ लिनुभयो। कवीरले रेजीनगर सीटबाट जीत हासिल गरेका छन्। प्रोटेम स्पीकर तापस राईले शपथ ग्रहण गराउनुभयो। आज शपथ ग्रहण समारोह 2 सत्रमा हुँदैछ। दोस्रो सत्र दिउँसो 2 बजेदेखि शुरू भएको छ जो 4:30 चल्नेछ। विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्रामा भाग लिन इच्छुक व्यक्तिहरूलाई यस महिनाको 19 तारीक भन्दा पहिले आवेदन दिन आग्रह गरेको छ। यो यात्राको लागि नामाङ्कन चाँडै नै बन्द हुँदैछ। इच्छुक आवेदकहरूले आधिकारिक वेबसाइट kmy.gov.in मार्फत थप जानकारी प्राप्त गर्न र नामाङ्कन पनि गर्न सक्नेछन्। केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईले अजरबैजनबाट भगौड़ा प्रभादीप सिंहलाई भारत सुपुर्दगी गर्न सफल भएको छ। सीबीआईले विदेश मन्त्रालय र दिल्ली पुलिससँगको समन्वयमा यो काम गरेको हो। एजेन्सीले एक बयानमा भनेको छ, उनी नार्कोटिक ड्रग्स र साइकोट्रोपिक सब्सटेन्स एनडीपीएस एक्टको विभिन्न धाराहरू अन्तर्गत नयाँ दिल्लीको विशेष सेल पुलिस स्टेशनमा दर्ता गरेको मुद्दाको सम्बन्धमा वाञ्छित थिए। केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईले नीट पेपर लीक मामिलामा शुभम खैरनारलाई हिरासतमा लिएको छ। राजस्थान पुलिसको अनुरोधमा नासिक पुलिसको क्राइम ब्रान्च युनिटले शुभमलाई हिजो महाराष्ट्रको नासिकबाट पक्राउ गरेको थियो। यसै महिनाको 3 तारीक आयोजित नीट यूजी 2026 परीक्षा हिजो पेपर लीक भएको आरोपको कारण रद्द गरिएको थियो। सरकारले सीबीआईलाई अनियमितताका विस्तृत जाँच गर्न निर्देश दिएको छ। यसअघि राजस्थान पुलिसको एसओजीले शंकास्पद सञ्जाल र पैसाको कारोबारको जाँचको क्रममा 15 पक्राउ गरेको छ। नीट यूजी परीक्षाको कथित रूपमा प्रश्नपत्र लीक भएको विषयमा जाँच गर्न केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईको दल जयपुर पुगेको छ। दलले राजस्थान पुलिसको विशेष अभियान समूह एसओजीद्वारा हिरासतमा लिएका लगभग धेरै व्यक्तिहरूसँग सोधपूछ गरेको छ। जाँचको एक भागको रूपमा एसओजीले सिकर र वरपर क्षेत्रका मानिसहरूलाई सोधपूछ गरेको छ। युवा मामिला एवं खेल मन्त्रालयले गृह मन्त्रालयको सहयोगमा माई भारत प्लेटफर्ममा विकसित भाइब्रेन्ट भिलेज प्रोग्राम 2026 लागि राष्ट्रिय स्तरको क्विज शुरू गरेको छ। मन्त्रालयले भनेको छ, क्विज अर्को महिना आयोजना हुने इमर्सिभ बोर्डर भिलेज इंगेजमेन्ट कार्यक्रममा युवा सहभागिताको लागि चयनको पहिलो चरणको प्रतीक हो। अनलाइन क्विज यस महिनाको 20 तारीकसम्म सञ्चालन हुनेछ र देशभरिका युवाहरूका लागि खुल्ला गरिएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले 12 कक्षाको परिणाम घोषणा गरेको छ। विद्यार्थीहरूले आफ्नो रोल नम्बर हालेर आधिकारिक वेबसाइट डीजी लकर र उमङ एपमा परिणाम हेर्न सक्नेछन्। यस वर्ष 17 10 अप्रेलसम्म कक्षा 12 परीक्षा आयोजित गरिएको थियो। लोकसभा अध्यक्ष ओम बिरलाको नेतृत्वमा रहेको भारतीय संसदको उच्च स्तरीय प्रतिनिधि मण्डल आज भूटानको भ्रमणमा जाँदैछ। यो भ्रमणको मुख्य उद्देश्य भारत र भूटान बीचको सम्बन्धलाई अझ बलियो बनाउनु हो। 51 सदस्यीय प्रतिनिधि मण्डलमा सिक्किमका राज्यसभा सांसद डीटी लेप्चा, त्रिपुराका लोकसभा सांसद विप्लव कुमार देव र विदेश मन्त्रालयका अधिकारीहरू सामेल छन्। भ्रमणको क्रममा प्रतिनिधि मण्डलले भूटान र भारत बीचको सम्बन्धका विविध पक्षका साथै दुवै छिमेकी देशबीच सहयोग अभिवृद्धि गर्ने विषयमा चर्चा गर्ने कार्यक्रम रहेको छ। भ्रमणको क्रममा टोलीले भूटानका राजा र प्रधानमन्त्रीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। पर्यावरण वन र जलवायु परिवर्तन मन्त्रालयले ठूलो बिरालो संरक्षणमा भारतको उपलब्धिहरूलाई उजागर गर्न र अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स आईबीसीए शिखर सम्मेलन 2026 अग्रदूतको लक्ष्यलाई बढ़ावा दिएर देशभरि विशेष कार्यक्रमहरूको एक श्रृंखला आयोजना गर्नेछ। कार्यक्रमहरू भारतका पाँच प्रमुख जंगली ठूला बिरालो प्रजातिहरूमा केन्द्रित हुनेछन्, जसमा बाघ, एसियाटिक सिंह, चितुवा, हिउँ चितुवा र चितुवा प्रमुख छन्। यी कार्यक्रमहरूले संरक्षण प्रयासहरू, चुनौतीहरू र केन्द्र सरकार र राज्य सरकारहरू बीचको सहयोगलाई प्रदर्शन गर्नेछ। सरकारले वार्षिक सकल घरेलु उत्पादन जीडीपीको अस्थायी अनुमान र चौथो त्रैमासिकको लागि जीडीपीको त्रैमासिक अनुमानको रिलीज तिथि प्रत्येक वर्षको अन्तिम कार्य दिनबाट प्रत्येक वर्षको 7 जूनमा संशोधन गरेको छ। राष्ट्रिय लेखा तथ्याङ्क सम्बन्धी सल्लाहकार समितिसँग परामर्श गरेपछि विज्ञप्ति तालिकामा संशोधन गरिएको हो। यो संशोधन राष्ट्रिय लेखा संकलनमा प्रयोग हुने डाटाको गुणस्तर, कभरेज र सुदृढता सुधार गर्ने दिशामा मन्त्रालयले गरेको निरन्तर प्रयासको हिस्सा हो। पश्चिम बंगालमा भारतीय जनता पार्टी सत्तामा आएपछि राज्य पुलिसले कानून व्यवस्था र राजनीतिक हिंसा विरूद्ध कड़ा अडान लिएको छ। अतिरिक्त पुलिस महानिदेशक कानून र व्यवस्थाले सबै पुलिस आयुक्तहरू, पुलिस अधिकारीहरू र रेलवे पुलिस अधिकारीहरूलाई धेरै महत्वपूर्ण निर्देशहरू जारी गरेका छन्। निर्देशले वर्ष 2021 विधानसभा चुनावपछि भएका हिंसाका सबै घटनाहरूको नयाँ जाँचको माग गर्दछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार फेरि एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका घरेलु भ्रमणहरूमा आफ्नो काफिलाको आकारलाई उल्लेखनीय रूपमा घटाउनु भएको छ। भारतले भोलिदेखि शुरू हुने दुई दिवसीय ब्रिक्स विदेश मन्त्रीहरूको बैठकको आयोजना गर्दैछ। 18 पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित विधायकहरूको शपथ ग्रहण समारोह कोलकातामा सम्पन्न भएको छ। युवा मामिला एवं खेल मन्त्रालयले गृह मन्त्रालयको सहयोगमा माई भारत प्लेटफर्ममा विकसित भाइब्रेन्ट भिलेज प्रोग्राम 2026 लागि राष्ट्रिय स्तरको क्विज शुरू गरेको छ अनि केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले 12 कक्षाको परिणाम घोषणा गरेको छ। समाचार आकाशवाणीबाट पूरा भयो। अघिल्लो समाचारको श्रृंखला लिएर अहिले 3:15 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
6: मिडियम वेभ 213.67 मिटरको 1404 किलोहर्जमा यो आकाशवाणीको गान्तोक केन्द्र हो। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। त श्रोता आउनुहोस् सुनौ कलाकार राब्देन लामा अनि साथीहरूको स्वरमा यस सिक्किमे भोटिया लोकगीतलाई।

श्रोताहरूले यस गीतलाई सुनिरहनु भएको छ कलाकार राब्देन लामा अनि साथीहरूको स्वरमा। अब केशनमा आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ समाचार। कृपया केशन प्रतीक्षा गर्नुहोस्।

मिडियम वेभको 213.67 मिटर तद अनुसार 1404 किलो हर्जको तरंगमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। यसका साथै एफएम कञ्चनजंघा 103 मेगा हर्ज अनि न्यूजन एआईआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। समय यस बेला स्टुडियोको घड़ी अनुसार अपरान्हको 4 बज्न लागिरहेको छ र अब प्रस्तुत गर्दैछौ अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 4:30 प्रस्तुत गर्नेछौ लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङलद अन्तर्गत गायक कलाकार संगीत छिरिङ लेप्चाको आवाजमा केही गीत। त्यसपछि वार्ता विषय उपभोक्ता अधिकारबारे जानौ। 5 सुन्नुहुनेछ लिम्बू भाषाको कार्यक्रम नुसी छान अन्तर्गत प्रथम समाचार। त्यसपछि गायक कलाकार कुसुहाङ लिम्बूको आवाजमा केही गीत अनि महिलाको सफलताको कथा। त्यसपछि प्रधानमन्त्री उज्ज्वला योजनाबारे उद्घोषण। 6 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दीमा समाचार। 6:05 प्रस्तुत गर्नेछौ ग्रामीण कार्यक्रम अन्तर्गत मिडल तारपिन रेनक निवासी श्री रमेश शर्मासँगको अन्तर्वार्ता। विषय रहनेछ जैविक खेती गर्ने विभिन्न उपायहरू।

40 मिनट, 6 बजेर 45 मिनट अनि 6 बजेर 50 मिनटमा सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6 बजेर 55 मिनटमा प्रस्तुत गर्नेछौ कार्यक्रम सामयिक समीक्षा। यसै गरी 7 बजेर 5 मिनटमा सुन्नुहुनेछ कार्यक्रम हेलो श्रोताको पहिलो भाग र 7 बजेर 25 मिनटमा सुनाउनेछौ यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार। 7 बजेर 35 मिनटमा पुनः प्रस्तुत गर्नेछौ हेलो श्रोताको रहल भाग भने 8 बजे प्रस्तुत गर्नेछौ कार्यक्रम गजल। 8 बजेर 30 मिनटमा सुनाउनेछौ शास्त्रीय संगीतको कार्यक्रम सुर संसार। 8 बजेर 45 मिनट र 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी अनि अंग्रेजीमा समाचार। 9 बजेर 15 मिनटमा सुनाउनेछौ स्पटलाइट र 9 बजेर 30 मिनटमा सुन्नुहुनेछ चर्चाका विषय हे। यसै गरी 10 बजे सुनाउनेछौ कार्यक्रम हिन्दी फिल्म सङ्ग्स अन्तर्गत विभिन्न गीतहरू। श्रोता, यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। सो पूरा भयो। अब केही क्षणमा प्रस्तुत छ कार्यक्रम शौर्यगाथा। केही क्षण प्रतीक्षा साच्नुहोला।

0: ग्रामीण कार्यक्रमका सबै श्रोतावृन्दलाई हाम्रो द्विकर जोडी नमस्कार। यस कार्यक्रम अन्तर्गत हामी तपाईहरूलाई खेतीपातीदेखि लिएर गाउँ बस्तीमा काम लाग्ने विभिन्न विषयमा जानकारी दिने गर्दछौ। हाम्रा पढे लेखेका भाइ बहिनीहरूको लागि, स्कूली विद्यार्थीहरूको लागि पनि सोचेर हामी काम गर्ने गर्दछौ। तपाईहरूलाई कतिवटा विषयमा जानकारी दिने गर्दछौ। हाम्रा कृषक दाजुभाइ दिदीबहिनीहरूले, हाम्रो अरू श्रोताहरूले सुनिरहनु भएको छ। आज हामीसित प्रगतिशील कृषक हुनुहुन्छ र उहाँबाट हामी जान्नेछौ उहाँको गाउँ र खेतीपाती के कसो गर्नुहुँदैछ र गाउँले दाजुभाइ दिदीबहिनीहरूले सुन्नुहुँदैछ अब तपाईँले कस्तो पाराले खेती गर्नुहुँदैछ, अरूले कस्तो गर्दैछन्, होइन कतिवटा नयाँ तरिका हुन्छ खेती गर्ने। अनि आजकल त भनाइ नै छ है, कम्ती खर्चमा बेसी उब्जनी, होइन।
1: मेरो गाउँ चाहिँ पाक्योङ कार्तोक।
0: कस्तो जग्गा हो औल लेक?
1: हामी चाहिँ त्यहाँ चाहिँ दुई प्रकारले चिनिन्छन्, एउटा चाहिँ लेक पनि भन्छ, औल पनि भन्छ, तर अलिक लेक लेकै हो, जाडो निकै हुन्छ।
0: खेतीपाती चाहिँ कस्तो के हुन्छ त्यता?
1: पहिला चाहिँ अब हामीले देखेको अनुसारमा त्यहाँनिर धानहरू रोप्नुहुन्थ्यो हाम्रो बाउ बाजेहरूले, धान प्लस अब तपाईँको यो अदुवा मकैहरू रोप्नुहुन्थ्यो, तर अहिले चाहिँ अब
0: अहिले अलिकति आम्दानी क्यास क्रप नगद बाली,
1: हजुर हजुर,
0: त्यो चाहिँ उहाँ ढल्किनु भयो
1: एकदमै। त्यो अहिले अलैँचीहरू उनीहरूले स्टार्ट गरेको,
0: डल्ले खोर्सानी,
1: हजुर डल्ले खोर्सानी, अलैँची, बेसारहरू पनि अलिअलि,
0: हजुर।
1: त्यहाँनिर प्रोग्रेसिभ फार्मरहरूले चाहिँ फ्लावरको बिजनेस एकदमै,
0: हजुर, फुलको
1: फुलको चाहिँ एकदमै गर्छ, अर्किड भयो है, एलेस्टोमेरिया, त्यस्तो खाले।
0: तपाईँले अब यो कृषि विषय लिएर पढ्नुभयो,
1: हजुर,
0: र शोध कार्य गर्नुहुँदैछ भनेर हामीले सुन्यौं,
1: हजुर,
0: यो विषयमा बताइदिनुहोस् न, अब कुन सब्जेक्ट लिएर, कुन विषय लिएर चाहिँ अब शोध कार्य गर्नुहुँदैछ तपाईँले?
1: म चाहिँ खासैमा चाहिँ सिक्किम युनिभर्सिटी हर्टिकल्चर डिपार्टमेन्टबाट पीएचडी गर्दैछु अहिले, र मैले चाहिँ यो लोकल क्रपमा इन्ट्रेस्ट लिएर चाहिँ पीएचडी गरेको, चुच्चे करेलामा पीएचडी गर्दैछु मैले,
0: तपाईँले चाहिँ,
1: हजुर, चुच्चे करेलाको खेती, अब खेतीपाती कसरी उब्जाउनु, त्यसको कतिवटा भेराइटी छ है, त्यसमा सबै हेर्नु पर्यो, डिस्टेन्स कति राख्नु पर्ने रोप्दाखेरि त्यो हेरेर है, मल कति लाउनु पर्ने, के गर्नुपर्ने, त्यसमा हामीले फर्स्टमा सिड डाइरेक्ट सो गर्नुपर्ने कि फेरि नर्सरी लगाएर सिड सो गर्नुपर्ने, त्यसमा पनि हेर्दैछु है। हामीले रोपिसकेको बादमा कति दिनमा जर्मिनेट हुन्छ त्यो पनि हेर्दैछौँ, रोपेर तपाईँको फुल कति दिनमा फुल्दैछ है, अन्त कस्तो प्रकारको फुल फुल्दैछ, सेतो हरियो कस्तो छ है, अन्त मेल फ्लावर फिमेल फ्लावर कस्तो कस्तो जग्गामा आउँदो रहेछ, कति बेला आउँदैछ त्यो पनि हेर्छौँ, र यसको हामीले एउटा बोटबाट कतिसम्मको यिल्ड पाउँछौँ अथवा कति कति केजी हामीले यसको, यो चाहिँ भयो तपाईँको फिल्डको कुरा है। फिल्डमा तपाईँले त्यो लगाएर अब एकदमै एउटा मात्रै नभएर धेरै जग्गाबाट मैले सिड कलेक्ट गरेर है, धेरै जग्गा इस्ट वेस्ट नर्थ साउथ सिक्किम भरिमा सबै जग्गाबाट मैले 51 जग्गाबाट चाहिँ मैले सिड कलेक्सन गरेर यसको कल्टिभेसन हेरेको है, कल्टिभेट गरेर अब कति कति कस्तो कस्तो प्रकारको छ है, अब मैले हेर्दाखेरि यसमा

0: धेरैवटा प्रकारको अब मैले भेटाएँ भनौँ न है, सर्वे गर्दाखेरि सर्वे प्लस सिट कलेक्सनमा मैले भेटाएँ है, कसै चिल्लो सानो खाले चिल्लो, कसै सानो खालेमै फेरि काँडै काँडा भएको, कसै मिडियम साइज मिडियम साइजमा फेरि काँडा नभएको है, कसैमा काँडा भएको, फेरि कसै कसैमा ठुलो एकदमै ठुलो है जसमा चाहिँ काँडै काँडा भएको, फेरि कसै कसै चाहिँ एकदमै चिल्लो है ठुलोमा पनि है, त्यस्तो खालेहरू भेटाएर मैले रोपेँ है। रोपेर मैले दुई वर्षसम्म चाहिँ यसको लगातार कल्टिभेसन गरेर यसको मैले यिल्डहरू हेरेँ है, र एउटा बोटबाट तपाईँले नभनेको पनि 3-4 केजीसम्म यिल्ड पाउन सक्नुहुन्छ है यसबाट। र यसमा चाहिँ म के भन्न चाहन्छु भन्दा चाहिँ यो चुच्चे करेलामा चाहिँ तपाईँले मैले खासमा चाहिँ अब पीएचडी गर्नु कारण चाहिँ के हो भन्दा चाहिँ यो चाहिँ अब तपाईँको लोकल क्रप सिक्किम लगायत दार्जिलिङ कालिम्पोङ खरसाङतिर एकदमै अब याद भएको क्रप हो, तर अल ओभर इन्डियामा चाहिँ यसको एकदमै कम्ती मात्रामा कल्टिभेसन हुन्छ, मान्छेलाई यसको इम्पोर्टेन्सै याद छैन। अन्त यसको इम्पोर्टेन्स अब मान्छेलाई याद नहुँदा मान्छेले खाँदैन वाइल्ड हो भनेर है, त्यतिकै यसको अब गन्ध मन पराउँदैन, अब यो मिठो हुँदैन भन्ने उनीहरूले कुराहरू गर्छ है। मैले सर्वे गर्दाखेरि त्यस्तो खाले कुराहरू याद पाएँ है। तर तपाईँले अब यो चुच्चे करेला चाहिँ हाम्रो एउटा लोकल क्रप, अब हामीले एकदमै इम्पोर्टेन्स दिनुपर्छ भनेको कारण चाहिँ के हो भन्दा चाहिँ यो चाहिँ लोकल क्रप हो नि त, हामीले यसको मजाले यसलाई कमर्सियल वेमा कल्टिभेट गर्यौँ भने हामीले मार्केट राम्रोसँगले पक्रियो भने होइन फार्मरहरूलाई एकदमै प्रफिट हुने क्रप हो यो। र यसको इम्पोर्टेन्स तपाईँले अब भन्दाखेरि भिटामिन ए बी सी है एकदमै राम्रो मात्रामा यसमा हुने गर्छ, र तपाईँको भिटामिन ए बी सी मात्रै नभएर है पोटासियम म्याग्नेसियम क्याल्सियम जो चाहिँ अब हामीले ट्याब्लेटहरू खान्छौँ होइन अब किनेर, तर अब यस्तो क्रपहरू खायो भने जो चाहिँ अलरेडी एकदमै राम्रो मात्रामा पोटासियम क्याल्सियम म्याग्नेसियमहरू भएको छ भने यो चाहिँ अब तपाईँले ट्याब्लेटै खानु परेन नि त होइन, दबाई खानु परेन नि त। र त्यति मात्रै नभएर तपाईँको यो हामीले भन्छ नि कोलेस्ट्रोल लेभल यो चाहिँ एकदमै राम्रो फ्याट अब्जर्भर, जस्तै कि अब डायबिटिक पेसेन्टहरूको अब कोलेस्ट्रोल हाई हुन्छ जो चाहिँ हामीले डायबिटिस पेसेन्टहरूलाई यो दिउँ भने एकदमै राम्रो। अर्को चाहिँ के भन्छ भने एसडीएल र एलडीएल तपाईँले सुन्नु भएको होला है, एसडीएल भनेको हाई डेन्सिटी लिपोप्रोटिन, एलडीएल भनेको चाहिँ लो डेन्सिटी लिप, जो चाहिँ अब एलडीएल भनेको चाहिँ नराम्रो कोलेस्ट्रोल पनि भनिन्छ नि, हो त्यो कुरालाई चाहिँ एकदमै घटाउने यसले काम गर्छ। यो
1: कति चाहिँ खानुपर्छ तर
0: यो त तपाईँले अब डेली बेसिसमा खान त भइगयो नि, सब्जीको रूपमा कि त तपाईँले स्यालड काटेरै खानुहोस्, यो त यसको नामै अब स्टफिङ कुकुम्बर झन्डै काँक्रा जतिकै, म चाहिँ काँचै खानु भनेर अब सल्लाह दिन्छु यहाँ।
1: होइन चुच्चे गरेर सानो सानो हुन्छ नि त,
0: टुक्रुकै पनि भन्छ नि त्यसलाई,
1: दाना चाहिँ कतिको राम्रो,
0: दाना पनि प्रोटिन एकदम प्रोटिनमा आइ हुन्छ,
1: दाना फ्याँक्नु भएन,
0: दाना पनि खान्छ अब अचार बनाएर सुकाएर कुटेर है अचार बनाएर खान, यसको त सबै कुरा एकदमै राम्रो छ नि त, तर मान्छेले चाहिँ चिनेको छैन वाइल्ड हो ए घरमा के रोप्नु भन्ने हुन्छ, त्यतिकै फलित हाल्छ, तर हामीले अब कमर्सियल वेमा गर्नु पर्यो नि यस्तो कुराहरूलाई। यो चाहिँ लोकल क्रप हो है सिक्किमको, अब कसैले काम पनि गरेको छैन अहिलेसम्म, त्यही भएर चाहिँ हुनु चाहिँ हुन्छ, तर यसमा अब रिसर्चपट्टि फिल्डमा हेऱ्यो भने चाहिँ एउटा पनि काम भएको छैन इन्डियाभरि नै, इन्डिया नेपालहरूतिर कसैले गरेको छैन, तर तपाईँको साउथ अमेरिका हरूतिर चाहिँ गरेको छ यसमा, हालैमा चाहिँ यसमा अलिअलि काम चाहिँ हुँदैछ सिक्किममा पनि, फेरि
1: भेराइटी चाहिँ एउटै खालको छ है, यो
0: भेराइटी चाहिँ भने त मैले भेराइटी चाहिँ तपाईँको अब मैले सिक्किमभरि है कलेक्ट गर्दाखेरि मैले अब इस्ट वेस्ट नर्थ साउथतिर म सबैतिर पुगेँ है, त्यति बेला चाहिँ अब मैले भेट्दा चाहिँ अब कसै सानो खाले है कसै ठुलो खाले अन्त कसै भिन्नै भिन्नै टाइपको, कसै काँडै काँडा भएको सानोमा, फेरि कसै चाहिँ कहाँ सानो सानो चिल्लो क्या
1: चिल्लो,
0: फेरि मिडियम साइज कसै काँडै काँडा कसैमा काँडै नभएको, फेरि ठुलोमा पनि फेरि त्यस्तै खाले नि ठुलो काँडै काँडा कसैमा काँडा नभएको त्यस्तो टाइपको नि, एकदमै अब यसको अब भेरिएसन छ क्या, यसमा चाहिँ भेरिएसन छ कि छैन अब है मान्छेलाई अब कति कुरा याद छैन नि त अब फार्मर्सहरूलाई है, अब मान्छेले चाहिँ काँडा भएको चाहिँ फेरि मन पराउँदैन
1: होइन, अब यो चुच्चे करेला अब छिपियो हो, छिपिएर भित्र कडा त्यो दाना हुन्छ होइन
0: हजुर,
1: अब त्यो त हामी फ्याँक्छौँ र अरू काटेर दुई फ्याँक पार्छौँ पकाउँछौँ हो, कसैले बेसी पकाइहाल्छन् त्यसको त भिटामिन जान्छ होला है,
0: पकाउनु साथ खासै त पकाउँदाखेरि भिटामिन जान्छ नि त, डिनेचर भइहाल्छ नि त भिटामिन,
1: ए हजुर,
0: तर अब पकाउँदा पनि तपाईँले कम्ती पकायो भने

0: खाँदा भयो फेरि सब्जीको रूपमा होइन, अब त्यसमा पनि भिटामिन पाउँछ, तर अब पुरै अब त्यो अन्त अब स्यालेड पनि खाँदा भयो त्यही त, भिटामिन ए सीहरू भिटामिनहरू चाहिँ दिने चाहिँ अब त्यस्तो भइहाल्छ यसमा चाहिँ।
1: अब यसको बिजन चाहिँ कसरी राख्नु?
0: तपाईँले बिउ त अब त्यही हो, पाकेपछि यसको बिउ चाहिँ अब कालो हुन्छ नि त, अलिक टेन्डर स्टेजमै तपाईँले राख्यो भने त फेरि हुँदैन, फेरि अलिक सेतो सेतो कस्तो ब्राउन ब्राउन उम्रिँदैन, अब पाक्दाखेरि चाहिँ भित्र अलिक पाकेपछि होइन यसो फुटाएर हेर्दाखेरि कालो दाना देख्यो भने त बास भइगयो नि त्यो त,
1: त्यो सुकाउनु पर्यो नि
0: हजुर, त्यो त अब हामी हामी हामीलाई उल्टा सिकाउँछ नि फार्मरले, हामीले अब त्यो त सिकाउनै परेन नि, उनीहरूलाई पुरा याद छ नि त्यस्तो कुरा, तर पनि अब यहाँबाट अब हामी मैले भन्नुपर्दा चाहिँ अब कालो चाहिँ कालो हुनुपर्छ, किनभने चाहिँ अब तपाईँले मजाले नपाकिकन राखे अरे सपोज बिउ है, बादमा गएर त्यो बिउ चाहिँ फेरि के अरे सिड उम्रिँदा उम्रिँदै त्यो मर्ने क्या, त्यो चाहिँ तपाईँको एन्डोस्पर्म अब त्यो उयोहरू मेच्योर नभएर क्या, इम्ब्रायोहरू चाहिँ राम्रोसँगले मेच्योर नभइकन तपाईँले सिड राख्यो भने त्यस्तो हुन्छ, बादमा गएर अब मुसाएर जान्छ भनौँ न,
1: फङ्गल पनि हुन्छ होला नि फेरि, ढुँडी पलायो भने
0: ढुँडीहरू अब त्यो चाहिँ फेरि यसको भ्यालिडिटी चाहिँ तपाईँको सिडको नि अब दुई वर्षसम्म हुन्छ, तपाईँले जस्तै अहिले राख्यो भने अबको तपाईँले दुई वर्षमा रोप्यो भने उम्रिन्छ, तर राख्नु चाहिँ तपाईँले सुक्खा जग्गामा राख्नु पर्यो नि, प्लास्टिकमा हाल्यो भने फेरि पुरा गुम्सेर त्यो उयो निक्लिन थालिहाल्छ पसिना क्या, पसिना निक्लेपछि मोइस्चर हुन्छ, तपाईँले बेसी अब घाममा पनि सुकाउनु भएन सिडहरू राख्दा चाहिँ, त्यसरी राख्नु
1: पर्यो। रोप्दा अब बिजन छ मेरोमा है,
0: हजुर
1: बिजन छरेर त्यो त ट्रान्सप्लान्ट गर्ने त कुरा आएन, सार्ने कुरा आएन,
0: ट्रान्सप्लान्ट गर्दा पनि भयो,
1: ए हजुर
0: है,
1: सार्दा पनि भयो, सार्दा पनि हुन्छ,
0: डाइरेक्ट रोप्दा पनि भयो,
1: डाइरेक्ट रोप्दा पनि
0: हजुर, एउटा एउटा
1: कति कति फरकमा रोप्नु
0: तपाईँले अब
1: यो त लहरा
0: मैले रोप्दा चाहिँ तीन मिटरमा रोपे,
1: हजुर
0: तर म चाहिँ के भन्छु भन्दा चाहिँ तीन मिटरमा नरोपेर एटलिस्ट पाँच पाँच मिटरमा चाहिँ रोप्नुहोस् तपाईँ, चार मिटर पाँच मिटरमा, हजुर पुरा लहरा जान्छ नि त्यत्तिकै भएर, लहरा गएर चाहिँ फेरि एकअर्कामा टाँसिन्छ न, एउटा यस्तो मचान जस्तो बनाएर त्यस्तो टाइपको, एउटाले नै तपाईँको मजाले मोल पुग्यो भने चाहिँ नि सारा संसार ढाक्छ त्यसले चाहिँ, त्यस्तो बेसी फल्छ, फल्यो भने मोल चाहिँ मजाले हाल्नुपर्छ तपाईँले, गाईको मोल
1: कति गहिरो खन्नुपर्छ,
0: खन्नु पर्दैन बेसी, कम्ती अलिकति
1: खन्यो
0: जाँदैन त्यस्तो बेसी जाँदैन, जुन चाहिँ ठुल्ठुलो अब यत्रो यत्रो त्यो टाइपको हुन्छ नि फ्रुट तपाईँले देख्नु भएको छ होला नि त, त्यस्तोको चाहिँ अलिक जरा जान्छ फेरि, त्यसको चाहिँ बोट पनि ठुलो हुन्छ, फेरि सानो सानोको चाहिँ बोट पनि सानो, जरा पनि सानो,
1: फलाइ सानो छ भने ठुलो फलाइ छ भने
0: ठुल्ठुलोमा चाहिँ फेरि नम्बर अफ फ्रुट्स भन्छ नि त, अब एउटा बोटमा कतिवटा फल्यो दाना है, त्यो पनि कम्ती फल्छ, फेरि सानोमा चाहिँ
1: बेसी फल्छ,
0: ज्यादा फल्यो, त्यस्तो हुन्छ।
1: कस्तो क्लाइमेटमा अब यो हुन्छ होला, गरम जग्गा जाडो जग्गा,
0: तपाईँले अब अहिले मैले सिक्किमभरिमा अब यत्रो सर्वे गर्दाखेरि है लेकदेखि औलैसम्म मैले भेटाइयो, भनेपछि तपाईँको सबै जग्गामा हुन्छ, यो सबै जग्गामा हुन्छ, खास रोप्ने सिजन चाहिँ तपाईँको मार्च अप्रेल मेसम्म चाहिँ तपाईँले रोप्नु सक्छ, तर त्यहाँदेखि उता पुरा औलमा चाहिँ फेरि अक्टोबरतिर पनि रोप्दो रहेछ, त्यस्तो टाइमिङ छ यसको चाहिँ,
1: होइन हिजो अस्ति हामीले बजारमा चाहिँ बेच्न ल्याएको थियो
0: त्यो चाहिँ तपाईँले अब अक्टोबर नोभेम्बर यो दसैँको टाइमतिर क्या हो त्यति बेला रोप्दो रहेछ औलतिर चाहिँ,
1: कति महिना लाग्छ रोपेको?
0: रोपेको तपाईँको छ महिनामा फलिहाल्छ नि, यो त
1: छ महिना चाहिँ लाग्छ,
0: छ महिना त लाग्छ,
1: ए
0: छ महिनामा चाहिँ एकदम खाने टाइम भइहाल्छ, जस्तै अब तपाईँले मार्च अप्रेलतिर रोप्यो भने दसैँमा ठिकै भइहाल्छ, दसैँमा मजाले खाने,
1: यसमा रोग ब्याध लाग्ने त केही हुँदैन है, यो कुहुने बिग्रिने?
0: मैले दुई वर्ष रोपेर यसलाई हेरेँ है, मैले पाँच छ झ्याङ रोपेको थिएँ, त्यस्तो किराहरू चाहिँ लागेको चाहिँ देखिनँ मैले, फेरि किराहरू चाहिँ एउटा पनि लाग्दैन, त्यही भएर चाहिँ लोकल क्रप हो नि त, यो चाहिँ इम्पोर्टेन्स दिनुपर्छ भनेको कारण त्यो हो नि, किरा लाग्दैन, बाहिरबाट ल्याएर रोप्नुहोस् त,
1: रोग पनि लाग्दैन,
0: रोग लाग्छ नि त बाहिरबाट ल्याएर रोप्यो भने, कोपीहरू फलाउनुहोस् रोग लाग्छै लाग्छ, जस्तै कि त्यहाँदेखि के भन्छ यो मुलाहरू किरा लागिहाल्छ है, कमिला लागेर त्यो छेँड दुलो भयो, तर हाम्रो लोकल क्रपमा त लाग्दैन नि त, अर्ग्यानिक स्टेटमा चाहिँ अब तपाईँले लोकल क्रपलाई चाहिँ इम्पोर्टेन्स दियो भने चाहिँ एकदमै राम्रो छ नि त।
1: यसलाई चाहिँ मल चाहिँ कति जस्तो हाल्नुपर्छ, अब जस्तै माटोमा कतिवटा न्युट्रियन्ट्सहरू हो, एनपी

0: के भनेर भनिन्छ हो
1: हजुर हजुर
0: कुनै माटोमा के कम्ती होला अब कतिजनाले भन्छ त्यसमा गाईको मल मात्रैले पनि हुँदैन है पत्कर कुवाको पनि हुनु पर्यो त्यहाँबाट केही पाउँछ यता बाख्राको बडकुला पनि हाल्नुपर्छ त्यहाँबाट पनि केही पाउँछ तत्त्व होइन भन्ने खालको कुराहरू छ कतिजनाले यो कुखुराको सुलीहरू पनि हाल्छन् अब धेरै प्रकारको मल
1: यो चाहिँ तपाईँको
0: गौतहरू हालिन्छ गाईको
1: सकुलेन्ट टाइपको कस्तो भन्दा चाहिँ तपाईँको सकुलेन्ट टाइपको प्लान्ट हो यो चाहिँ तपाईँले ज्यादा मल पनि हाल्नु हुँदैन जस्तै कडा मल यो जस्तै अब सुलीहरू कुखुराको सुली बाख्राको बडकौलाहरू चाहिँ एकदम कडा हो नि त फेरि मल यिनीहरू हाल्यो भने चाहिँ फेरि यिनीहरू चाहिँ पिल्सिन्छ अन्त तपाईँले चाहिँ गाईको मात्रै अब त्यो पनि पाकेको मल बेसी हाल्नु परेन एक दुई किलो एक दुई किलो हाल्यो भने भइहाल्छ एउटा एउटा बोटको लागि तर तपाईँले बिचमा अब जस्तै यसलाई मल पुगेको छैन कि भनेर भन्नुभयो भने बिचमा पनि हाल्दो भयो फेरि साइड साइडमा
0: अलिकति
1: बिचमा अलिक उम्रेपछि दुई तिन किलो फेरि हालिदियो त्यसो गर्दाखेरि मजाले हौसेर आइहाल्छ पानीमा फिटेर हाल्दा चाहिँ हुन्छ तर
0: कम्ती
1: कम्ती एकदमै कम्ती मात्रामा
0: होइन लिक्विड मेन्युर चाहिँ यो लिक्विडमा चाहिँ गौतहरू के अब गोबरहरू फिटेर हाल्छौँ नि त
1: हजुर हाल्छ
0: त्यस्तो कम्ती कम्ती पानीमा फिटेर हाल्दा चाहिँ अब छिटो लाग्छ भन्ने कुरा होइन
1: बादमा अब त्यो चाहिँ उम्रिसकेर हाल्दा चाहिँ भयो है
0: बढिसकेर
1: अलिक ठुलो बोट भइसकेर नभए चाहिँ फेरि त्यो तपाईँले सानोमै हाल्यो भने चाहिँ
0: पिल्सिन्छ पिल्सिन्छ ऊ त हुर्किनु त पर्यो नि त अलिक बोट आउनु पर्यो बढ्नु पर्यो त्यहाँदेखि मात्रै हाल्छौँ नि त
1: हजुर
0: त्यसो गऱ्यो भने चाहिँ अब लिक्विड चाहिँ छिटो लाग्छ भन्ने झोल मल तपाईँले अब यो हाम्रो नानीहरू बस्तीको केटाकेटीहरू चाहिँ अब कृषि विषय लिएर चाहिँ कतिको चाहिँ मौका छ उनीहरूलाई नि अब एग्रिकल्चरमा चाहिँ कुन चाहिँ सब्जेक्ट अझै राम्रो
1: अब अहिलेको नानीहरूलाई चाहिँ अब कृषि विषयमा पढ्नु छ भने चाहिँ तपाईँहरूले सिक्किममा नपढेर चाहिँ है बाहिरतिर अलिक ठुल्ठुलो राम्रो युनिभर्सिटीमा पढ्नुहोस् है जहाँ चाहिँ आफूले आफूलाई एक्सप्लोर गर्नु सक्छ है अब हामीले नदेखेको कुराहरू देख्छ पढाउँछ पढाउँछ दुइटै पढ्छौ नि त हामी केमिकल र अब अर्ग्यानिक जैविक भने तपाईँले भने जस्तै होइन त्यस्तो त सबै पढाउँछ र अब फर्दर तपाईँले अब पिएचडी गर्नुहरू पढ्यो भने चाहिँ अब जस्तै हामीले लोकल क्रपतिरै सिक्किमकैहरूलाई चाहिँ म अब सजेस्ट गर्छु कि जति सक्दो चाहिँ लोकल क्रपतिरै गर्नुहोस् है पिएचडीहरू नि किनकि अब मान्छेलाई याद छैन नि त लोकल क्रप अब इस्कुसहरूको बारेमा है लोकल क्रप हो नि त इस्कुसहरू हेर्नुहोस् कतिवटा टाइपको भेराइटी छ हो त्यस्तोतिर मजाले पिएचडी गर्नुहोस्
0: अरू लोकल क्रपमा के आउँछ होला
1: जस्तै हाम्रो काँक्रा भयो हेर्नुहोस् कति टेस्टी छ काँक्रा बाहिरको खिरा खानुहोस् त र हाम्रो काँक्रा खानुहोस् त कति चाहिँ टेस्टी छ काँक्रामा गर्नुहोस् डल्ले खोर्सानी छ हाम्रो मेन तिनीहरूमा गरेको राम्रो बी छ बीमा अलरेडी गर्नुहुँदैछ
0: र अब तपाईँ के भन्न चाहनुहुन्छ हाम्रो कृषकहरूलाई खेती चाहिँ कस्तो प्रकारले गर्नुपर्ने भनेर नि कम्ती जमिन छ खर्च पनि कम्ती गरेर काम गर्ने मान्छे अलिक कम्ती छन् अहिले काम गर्ने मान्छे पाइँदैन गाउँतिर जस्तै अब मौरी पाल्छन् हो मौरी पाल्दाखेरि त मान्छे बेसी लागेन
1: हजुर लागेन
0: त्यस्तै खालको अरू यो यो चुचे करेलामा पनि बेसी मान्छे त लाग्दैन होला
1: परेन नि अब तपाईँले
0: काँक्रा दिनु पर्यो
1: बेच्नु छ भने चाहिँ धेरैवटा बोट लाउँदा भयो घरमा मात्रै खानु छ छरछिपिङ्गीलाई दिनु छ भने एउटा बोटले काफी हुन्छ आफै रोप्दा भयो सानो बारीमा पनि अटिहाल्छ है अब त्यसमा तपाईँले अरू पनि लाउनुहोस् क्रपहरू जस्तै डल्ले खोर्सानी लाउनुहोस् होइन त्यहाँदेखि लाउनुहोस् तपाईँले काँक्रा लाउनुहोस् है अदुवा पनि लाउँदा भयो एक दुई बोट त्यसरी है अब कम्तीमा अहिले त अब छैन नि त मान्छे काम गर्ने मान्छे छैन लेबरै पाउँदैन अहिले है
0: चुचे करेलाको छेउछेउमा कुन चाहिँ सब्जी लाउँदा राम्रो हुन्छ र
1: सब्जी चाहिँ मैले भने मैले चाहिँ अब
0: लेग्युमिनस प्लान्ट भनेर भनिन्छ
1: अब तिनीहरू लाउँदा भयो जस्तै कि यो मटरहरू है मटर राजमाहरू लाउँदा भयो तपाईँले लेग्युमिनस प्लान्ट जसले चाहिँ अब नाइट्रोजन फिक्स गर्छ नि त एटमोस्फेरिक नाइट्रोजन राजमा हुन्छ नि लेग्युमिनस प्लान्ट हो नि त यिनीहरू सबै मस्याम राइस बिन भन्छ नि त राइस बिनहरू लाउँदा भयो त्यसको त्यो चाहिँ साइड साइडमा लाउँदा भयो है बारीलाई पनि राम्रो क्रपलाई पनि राम्रो होइन मल पनि ज्यादा नलाउनु
0: अब हाम्रो बुढापाकाहरूले नपढिकन कृषि विषय लिएर स्कुल कलेजहरू त जानु भएको छैन खेती गर्नुहुँदैछ होइन पुरानै तरिकाले खेती गर्नुहुँदैछ हो अब तपाईँहरू पढेको पढेर आउनुभयो र शोध कार्य पनि गर्नुहुँदैछ पिएचडी गर्नुहुँदैछ हो र यो के फरक छ पढेको मान्छेले खेती गर्ने र नपढेको मान्छेले खेती गर्ने

0: अब त्यही हो, नयाँ टेक्नोलोजीहरू तपाईँहरू लाउनुहुन्छ होला, हाम्रो बुढापाकाहरूले हामीले अब गऱ्यौँ न
1: लाउँदैन
0: हजुर।
1: तर अब भन्छ नि त फार्मर्स आर द रियल साइन्टिस्ट, हामीले त फार्मर्सकैबाट सिकेको हो नि त खेती गर्नु कसरी गर्नु, तर अब बिमारीहरूलाई चाहिँ कसरी चाहिँ अब रोकथाम गर्ने तिनीहरू चाहिँ हामीले अब
0: हुन नदिने,
1: हजुर हुन नदिने, हामीले त्यो चाहिँ सिक्यौँ नि त होइन, त्यो चाहिँ हामीले ल्याबमा गएर टेस्ट गर्नु पर्यो र चाहिँ फार्मरलाई बताउनु पर्यो, तर फार्मरले जतिको त हामीले जान्दैनौँ नि आज पनि, फार्मरहरू त रियल साइन्टिस्ट हो नि त, अब हामीले फार्मरलाई चाहिँ एकदमै क्रेडिट दिनै पर्छ यो कुरामा चाहिँ, फार्मिङको फिल्डमा चाहिँ हामीले भन्दा उनीहरूले धेरै ज्यादा जानेको छ नि, हामी त एउटै सब्जेक्ट मात्रै, जस्तै चुचे करेलामा मैले गर्दैछु भने चुचे करेलामा मलाई ज्यादा याद छ, तर फार्मरलाई त डाइभर्स एकदमै ज्यादा याद छ नि त सबै कुरामा,
0: अब कुन खेती है कति बेला गर्ने, कुन सब्जी कति बेला लाउने, कस्तो मल लाग्छ,
1: सबै कुरा,
0: बिउ बिजनहरू कसरी राख्नुपर्छ भन्ने सबै छ,
1: सबै याद छ नि, सबै याद छ,
0: कामले काम सिकायो
1: जुन चाहिँ उनीहरूले चाहिँ पहिल्यैदेखि गरिसकेको कुरा चाहिँ हामीले किताबमा पढ्छौ नि त,
0: हजुर
1: कसरी बिउ राख्नुपर्ने, यो राख्दाखेरि के हुन्छ, उनीहरूलाई अब साइन्टिफिकली के हुन्छ भनेर याद छैन, तर उनीहरूले राखिसकेको
0: कामले काम सिकायो
1: त्यही त।
0: तर अब यसमा नि बिउ शोधन भनेर भनिन्छ हो, सिड ट्रिटमेन्ट भनेर,
1: हजुर हजुर,
0: यसमा यो चुचे करेलामा सिड ट्रिटमेन्ट गर्नुपर्छ,
1: सिड ट्रिटमेन्ट चाहिँ मैले चाहिँ गरिनँ,
0: पिछन रोग लाग्दैन होला नि त्यसमा,
1: रोग लाग्दैन, प्लस अब सिड ट्रिटमेन्ट त हामीले एउटा त अब सिड डर्मेन्सी ब्रेक गर्नुको लागि गर्छ,
0: हजुर
1: अब तपाईँले लामो समयसम्म राख्यो भने त्यो डर्मेन्टमा जान्छ नि त,
0: हजुर हजुर,
1: त्यही भएर चाहिँ हामीले सिड ट्रिटमेन्ट दिन्छौँ, जीए थ्रीहरू लगाएर है, जीए थ्रीको मात्रा अब बेसी कम्ती गरेर दिन्छौँ, तर मैले चाहिँ गरिनँ, जस्तै कि अब पहिलाको मान्छेहरूले तातो पानीमा भिजाउने गर्छ होइन, त्यो के भन्छ धनियाँको धनियाँहरू के हो तातो पानीमा, सिड ट्रिटमेन्ट हो नि त त्यो, तर अब साइन्टिफिक वर्ड त याद छैन मान्छेलाई, कि त्यो भिजायो भने चाहिँ छिटो आउँछ,
0: छिटो आउँछ,
1: यसो डर्मेन्सी ब्रेक गरेको हो नि त, त्यो अलरेडी याद छ फार्मरलाई, क्या हो त्यस्तो कुरा नि,
0: भिजायो भने चाहिँ अब धनियाँ भिजाएर छर्छौँ हामी पनि,
1: छिटो उम्रिन्छ नि डर्मेन्सी ब्रेक गरेको, तर अब यसमा पनि गर्दा चाहिँ भयो फेरि चुचे करेलामा सिड भिजायो जे ट्रिटमेन्टहरू दियो है, त्यसरी गर्दा चाहिँ हुन्छ, तर नगरी पनि आउँछ यो चाहिँ फेरि एकदमै राम्रो जर्मिनेसन पर्सेन्टेज भन्छ, मैले हेरेको 100 मा 100 यसको जर्मिनेसन पर्सेन्टेज बिग्रिँदैन एकदमै,
0: सबै उम्रिन्छ,
1: तर सिड चाहिँ तपाईँले राम्रो छानेर हाल्नुहोस्, एकदमै राम्रो सिड जर्मिनेसन पर्सेन्टेज यसको,
0: कति गहिरो रोप्नुपर्छ यसलाई
1: तपाईँले 10-15 सेन्टिमिटर लाउनुहोस् न, बेसी गहिरो हाल्यो भने फेरि उयो भयो उम्रिँदैन, यसो गरेर है औँलाले, बेसी गहिरो हाल्यो भने फेरि माटोले खिचेर उम्रिँदैन, त्यो निक्लिँदैन नि,
0: त्यहाँदेखि नि अब यसलाई नि अब सुक्खा जग्गा छ अरे हो, पानी कतिको दिनुपर्छ, उम्रिँदा त पानी दिनु पर्दैन, उम्रिसकेर हो कि,
1: तपाईँले अब फर्स्टमा त सिड रोप्नुहोस्, रोप्नु साथ पानी त लाउनै पर्छ,
0: ए पानी लाउनु
1: लाउनुपर्छ, त्यहाँदेखि तपाईँले अब हप्ता हप्तामा पानी दिनुहोस्, अब पानी आएन भने, तर सिक्किममा त तपाईँको पानी परेन नि, यति बेला पानी परेको परेको गर्छ अब बर्खामा,
0: जति बेला रोप्ने सिजनमा पानी पर्छ,
1: एउटा हो त्यो चाहिँ अलिकति डिसएडभान्टेज, तपाईँले रोपिसकेको बादमा चाहिँ पानी परेको परेको गर्छ नि त फेरि सिक्किममा चाहिँ,
0: त्यस्तो भयो भने फेरि,
1: त्यस्तो भयो भने चाहिँ राम्रोसँग हुँदैन, तर पानी पनि अब है हामीले एक एक हप्ताको ग्याप, दुई दुई हप्ताको ग्यापमा दियो भने एकदमै राम्रो यसको लागि चाहिँ,
0: सोइल इरोजन हुनु भएन, माटो मलिलो माटो बगेर जानु भएन,
1: त्यही त, त्यस्तो त हुनु भएन नि, अब त्यो त अब तपाईँको पानी ज्यादा पर्यो भने त्यस्तो त हुन त हुन्छ, तर अब त्यस्तो हुनु त भएन,
0: जमिनु पनि भएन होला पानी,
1: जामिनु पनि भएन, कुहिन्छ फेरि जाम्यो भने चाहिँ नि, बोट मुनिबाट कुहिन्छ,
0: अन्त त्यसो भए त बर्खामा रोप्ने चिज त हामी ड्याङ बनाउँछौँ,
1: ड्याङ
0: बनायो भनेदेखि चाहिँ पानी,
1: ड्याङ नबनाउँदा पनि भयो, तपाईँले अब यस्तो यस्तो पारेर यो स्लोप टाइपको नि हामीले बनाउँछौँ नि एउटा,
0: हजुर हजुर,
1: त्यस्तो खाले बनाउँदा भयो नि,
0: पानी
1: जाम्यो भने चाहिँ इनकेस है, तर पानी त जामेन भने त्यतिकै पनि आउँछ यो चाहिँ फेरि, त्यतिकै रोप्दा पनि भयो
0: त्यतिकै, तर अब तपाईँले यस्तो हुन्छ कि अब हामीले एउटा नयाँ तरिकाले चाहिँ अब चुचे गरेर उम्रियो अलिक ठुलो पनि भयो हो, अब त्यसलाई थाङ्रा दिनुपर्छ,
1: थाङ्रा दिनु पर्यो,
0: अनि वरिपरि झारहरू आउँछ अथवा पानीले कुटेर माटो बगाउँछ भनेर चाहिँ वरिपरि यस्तो प्लास्टिकहरू दिँदा हुन्छ कि हुँदैन,
1: प्लास्टिक मल्चिङ,
0: मल्चिङ अँ मल्चिङ,
1: मल्चिङ गर्दा पनि भयो, तर अब झार त गोड्दा भयो नि त,
0: झार गोड्दा भयो,
1: यो चाहिँ अब यस्तो खाले
0: पत्कर लाउँछ कतिले त,
1: अब झारसँग कम्पिटिसन गरेर पनि यो उम्रिन्छ ज्यादा फेरि मजाले नै, तर गोड्नु चाहिँ गोड्नु पर्यो तपाईँले हप्ता हप्तामा, 10 दिन 10 दिनमा गोड्नु
0: पर्छ, कारण चाहिँ पत्कर

0: माथि गएर लगाएको कारण चाहिँ पानीले माटो नपखालोस्।
1: एक त त्यो भयो, अर्को चाहिँ तपाईँको वरिपरि झार नउम्रोस् भनेर अन्त हामीले जति दिएको मल छ न्युट्रिएन्ट छ नि त त्यो चाहिँ अब झारले खाइदिन्छ नि त हो, त्यही कारणले हामीले मल्चिङ गर्छौँ नि त।
0: हवस्, अब बताउनु भयो राम्रो प्रकारले, खेती बढेर जाओस् है। हवस्, धन्यवाद।
1: हुन्छ, धन्यवाद। हुन्छ।

0: 这里买一个桑吉拉。
1: लौ त श्रोताहरू यसका साथै आजको हाम्रो ग्रामीण कार्यक्रम अब यही समाप्त हुन्छ। अर्को कार्यक्रममा तपाईँहरूसित हाम्रो भेटघाट हुने नै छ। हवस् त आजलाई म बडालाई बिदा दिनुहोस्। नमस्कार।

श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो दैनिक ग्रामीण कार्यक्रम। यस कार्यक्रमको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता यो सुन्नुहोस् मौसम सम्बन्धी साधारण जानकारी। मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार आजको अधिकतम तापमान 20.4 डिग्री सेल्सियस, न्यूनतम तापमान 14.0 डिग्री सेल्सियस अनि वर्षा 82.4 मिलिमिटर सेकेण्ड रेकर्ड गरेको छ भने आउँदो 24 घण्टासम्म मौसमबारे पूर्व अनुमान लगाउँदा आकाशमा सामान्य बादल छाइरहन साथै मेघगर्जन सहित वर्षा हुने सम्भावना जनाएको छ। सुनिरहनु भएको थियो मौसम सम्बन्धी जानकारी। सो पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूजन एआईआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। प्रस्तुत छ अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 6:40, 6:45 अनि 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमी भोटिया भाषामा। 6:55 प्रस्तुत गर्नेछौ कार्यक्रम सामयिक समीक्षा। यसै गरी 7:05 सुन्नुहुनेछ कार्यक्रम हेलो श्रोता को पहिलो भाग र 7:25 सुनाउनेछौ यस केन्द्रबाट नेपालीमा राष्ट्रिय समाचार। 7:35 पुनः प्रस्तुत गर्नेछौ हेलो श्रोताको रहल भाग भने 8:00 प्रस्तुत गर्नेछौ कार्यक्रम गीत गजल भने 8:30 सुनाउनेछौ शास्त्रीय संगीतको कार्यक्रम सुर संसार। 8:45 र 9:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी अनि अंग्रेजीमा समाचार। 9:15 सुनाउनेछौ स्पटलाइट र 9:30 सुन्नुहुनेछ चर्चाका विषय हे। यसै गरी 10:00 सुनाउनेछौ कार्यक्रम हिन्दी फिल्म सङ्ग्स अन्तर्गत विभिन्न हिन्दी गीतहरू। यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमबारे जानकारी। सो पूरा भयो। अब यो सुन्नुहोस् भोलि प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। भोलि उपस्थित हुनेछौ 6:30 मंगलध्वनीको साथमा भने 6:35 प्रस्तुत गर्नेछौ भक्तिमय कार्यक्रम भक्ति प्रभात। 6:55 र 7:00 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ संस्कृत अनि हिन्दीमा समाचार। 7:05 लिएर उपस्थित हुनेछौ पुराना हिन्दी फिल्म गीतहरूको कार्यक्रम गोल्डन मेलोडीज। 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सुन्नुहुनेछ नेपालीमा समाचार। 7:35 प्रस्तुत गर्नेछौ जानकारीमूलक कार्यक्रम प्रणाम सिक्किम। यसै गरी 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार। 8:30 उत्तर पूर्वीय सिलङ केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ अंग्रेजीमा समाचार। यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी 15 मई 2026 शुक्रबार 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ किडनी रोगका कारणहरू। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित

नाम्ची जिल्लाको आफ्नो आधिकारिक भ्रमणको अन्तिम दिन भारत सरकारकी महिला तथा बाल विकास राज्यमन्त्री सावित्री ठाकुरले आज सिद्धेश्वर धामको भ्रमण गर्नुभयो। मन्त्रीको आगमनमा नाम्चीकी जिल्लापाल अनुपा तामलिङ, एडीसी नाम्ची त्रिसाङ तामाङ, एएसपी नाम्ची विकास तिवारी, सिद्धेश्वर धामका प्रशासक एनएम शर्मा, एसडीएम र अन्य अधिकारीहरूले न्यानो स्वागत जनाए। भ्रमणको क्रममा राज्यमन्त्रीले पवित्र मन्दिरमा प्रार्थना गर्दै मन्दिर परिसरको भ्रमण पनि गर्नुभयो। त्यसपछि वहाँले राज्य ग्रामीण विकास तथा पञ्चायती राज संस्थानको भ्रमण गर्नुभयो। स्वसहायता समूहहरूको योगदानबारे बोल्दै मन्त्रीले महिला सशक्तिकरणको महत्वमा जोड़ दिँदै राष्ट्र निर्माणमा महिलाहरूले खेल्न सक्ने महत्वपूर्ण भूमिकामा जोड़ दिनुभयो। सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले बटरफ्लाइज एण्ड मथ्स अफ सिक्किम नेचर कन्जर्भेशन सोसाइटी र लेखकहरू मातृका शर्मा र दोर्जी छेवाङ भुटियालाई बटरफ्लाइज अफ सिक्किम एण्ड अपडेटेड चेकलिस्ट अफ सिक्किम हिमालयाज पुस्तकको विमोचनमा बधाई दिनुभएको छ। श्री सुब्बाले भन्नुभयो, सिक्किमको रेकर्ड गरिएको पुतली विविधताको 689 प्रजातिबाट 753 प्रजातिमा उल्लेखनीय विस्तार हाम्रो राज्यको लागि गर्वको कोसे ढुंगा हो र सिक्किम हिमालयको समृद्ध पारिस्थितिक सम्पदाको प्रमाण हो। यो अमूल्य प्रकाशनले भावी पुस्ताका लागि जैविक विविधता संरक्षण, अनुसन्धान र वातावरणीय जागरूकतामा ठूलो योगदान पुर्याउनेछ। सिक्किमका मुख्य सचिव रविन्द्र तेलङले आज टाशिलिङ सचिवालयमा स्वास्थ्य, बुद्धि र विश्व शान्तिको लागि योग भन्ने विषयवस्तुसहित आगामी 12 अन्तर्राष्ट्रिय योग दिवस 2026 को तयारी बैठकको अध्यक्षता गर्नुभयो। बैठकको क्रममा आयुष मन्त्रालयले आफ्नो राष्ट्रव्यापी योग 365 अभियान अन्तर्गत समग्र स्वास्थ्य, कल्याण र निवारक स्वास्थ्य सेवाका लागि दैनिक योग अभ्यासलाई प्रवर्धन गर्ने उद्देश्यले 100 दिनको निशुल्क प्रत्यक्ष योग सत्र पहल शुरू गरेको छ। पाकिमका अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भुटियाले आज पाकिमको रर्बन कम्प्लेक्समा साझा सेवा केन्द्र सीएससी को औपचारिक उद्घाटन गरे। विभिन्न क्षेत्रका नागरिकहरूलाई पहुँचयोग्य र सार्वजनिक कुशल सेवाहरू प्रदान गर्न आईटी सेवा र सीएससी ई शासन मन्त्रालयको पहलमा यसको स्थापना गरिएको हो। केन्द्रले आधार सेवा केन्द्र सेवाहरू, प्रधानमन्त्री कल्याण योजनाहरू, राज्य सरकारका ई सेवाहरू, आरटीओ सेवाहरू, बीमा सेवाहरू र धेरै निजी ई सेवाहरू सहित सुविधाहरू प्रदान गर्नेछ। थप रूपमा नागरिकहरूले अधिसूचित सरकारी दरमा प्यान र पासपोर्ट सहायता, राष्ट्रिय पेन्सन योजना एनपीएस दर्ता, मत्स्य पालन दर्ता, उडान, रेल, बस टिकटको बुकिङ, किसान क्रेडिट कार्ड सेवाहरू जस्ता सेवाहरू पनि प्राप्त गर्न सक्छन्। दशकौंको पर्खाईपछि आज सिक्किममा माटोकवि जीवन थिङको मूर्ति स्थापनाको सपना साकार भएको छ। राजधानी गान्तोकको मनन केन्द्र र रचना बुक्स नजिकै जीवन थिङ मार्गमा जीवन थिङको मूर्तिको आज अनावरण गरियो। अखिल सिक्किम तामाङ बौद्ध संघको तत्वावधानमा आयोजित समारोहमा गान्तोक नगर निगमकी मेयर छिरिङ पालदेन भुटियाको कर कमलबाट मूर्तिको विधिवत अनावरण गरियो। भारत सरकारको पर्यटन मन्त्रालयले 11 र 12 मई 2026 गुजरातको केवडियामा पर्यटकीय गन्तव्यहरूलाई विश्वव्यापी मापदण्डमा विकास गर्ने विषयक राष्ट्रिय परामर्श कार्यशाला र समीक्षा बैठक आयोजना गरेको थियो। कार्यशालाको अध्यक्षता भारत सरकारका पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतले गर्नुभएको थियो। पर्यटन राज्यमन्त्री सुरेश गोपी पनि उपस्थित हुनुहुन्थ्यो। सिक्किम राज्यको प्रतिनिधित्व सिक्किम सरकारका पर्यटन तथा नागरिक उड्डयन विभागका पीसीई र सचिव नीरज प्रधानले गरेका थिए, जसले पहल अन्तर्गत राज्यको दृष्टिकोण प्रस्तुत गरे। प्रस्तुतिले दिगो, उच्च र विश्वव्यापी रूपमा प्रतिस्पर्धी पर्यटन विकासप्रति सिक्किमको प्रतिबद्धतालाई प्रकाश पारेको थियो, जसमा वातावरणीय रूपमा जिम्मेवार पूर्वाधार, प्रयोगत्मक पर्यटन र राष्ट्रिय पर्यटन प्राथमिकताहरूसँग मिल्दोजुल्दो गन्तव्य आधारित योजनामा जोड़ दिइएको थियो। प्रादेशिक समाचार पूरा भयो।

आकाशवाणी गान्तोक हो। समसामयिक विषयको कार्यक्रम सामयिक समीक्षामा प्रस्तुत छ वार्ता, सन्दर्भमा सिक्किम राज्य स्थापना दिवस। वार्ताकार हुनुहुन्छ डाक्टर पारसमणि दंगाल।

प्रदर्शन गरिन्छन्। यसले अनेकतामा एकताको अनुपम सन्देश दिन्छ। राज्यको प्रगतिमा योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई यसै दिन पुरस्कार र सम्मान प्रदान गरिन्छ। सिक्किमले भारतको अंश बनेको विगत 5 दशकमा गणतान्त्रिक लोकतन्त्रको जुन अभ्यास गरेको छ त्यो विश्वकै लागि एउटा उदाहरणीय पाठ हुन सक्छ। एउटा सानो हिमाली राज्यले कसरी शान्तिपूर्ण रूपमा राजनीतिक परिवर्तनलाई आत्मसात गर्दै विकासको गति समाप्त सक्छ भन्ने कुरा सिक्किमले प्रमाणित गरेको छ। सिक्किमको लोकतन्त्रको सबैभन्दा ठूलो विशेषता यहाँको राजनीतिक स्थिरता हो। यहाँका जनताले निर्वाचनमा सक्रियताका साथ भाग लिन्छन्। सिक्किममा लामो समयसम्म एउटै दल वा नेतृत्वले शासन सञ्चालन गरेको इतिहास छ, जसले नीतिगत निरन्तरता र विकासलाई सघाउ पुर्याएको छ। निर्वाचनहरू तुलनात्मक रूपमा शान्तिपूर्ण र निष्पक्ष हुने गरेका छन्। गणतान्त्रिक व्यवस्थाले सिक्किमका सीमान्तकृत समुदायलाई मूलधारमा ल्याएको छ। महिला सशक्तिकरण, पञ्चायती राज संस्थाको सुदृढीकरण र आरक्षणका माध्यमबाट समाजका हरेक वर्गलाई निर्णय प्रक्रियामा सहभागी गराइएको छ। आज सिक्किमको राजनीति र प्रशासनमा स्थानीय जनताको बलियो पकड़ छ। सिक्किमेली लोकतन्त्रको अर्को पाटो भनेको प्रकृति र विकासको सन्तुलन हो। सिक्किम विश्वकै पहिलो पूर्ण जैविक राज्य घोषित हुनु यसैको प्रतिफल हो। लोकतान्त्रिक सरकारले लिएका साहसिक निर्णयहरू जस्तै प्लास्टिक प्रतिबन्ध, वृक्षारोपण अभियानलाई जनताले पूर्ण समर्थन दिएका छन्। यो जनताद्वारा जनताका लागि गरिएको पर्यावरणीय लोकतन्त्रको उत्कृष्ट नमूना हो। लोकतान्त्रिक सरकारको प्राथमिकतामा शिक्षा र स्वास्थ्य सधैँ माथि रहेको छ। आज सिक्किमको साक्षरता दर राष्ट्रिय औसतभन्दा धेरै माथि छ। दुर्गम गाउँसम्म पुगेको सड़क सञ्जाल र स्वास्थ्य सुविधाले गणतन्त्रको लाभ तल्लो तहसम्म पुर्याएको छ। कुनै पनि लोकतन्त्र चुनौतीमुक्त हुँदैन। सिक्किमका अगाडि पनि बढ़दो बेरोजगारी, लागू औषध दुरूपयोग र सीमावर्ती क्षेत्रको सुरक्षा जस्ता चुनौतीहरू छन्। तर लोकतान्त्रिक संस्थाहरूको मजबूती र जनताको सचेतनाले यी समस्या समाधान गर्न सकिने विश्वास दिलाउँछ। सिक्किमले पर्यटन, जलविद्युत र औषधि उद्योगमा जुन प्रगति गरेको छ त्यस्तै यसलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने पाटोमा डोरियाएको छ। सिक्किमको राज्य स्थापना दिवस केवल इतिहासको एउटा पाना पल्टाउने दिन मात्र होइन, यो त विगतको समीक्षा र भविष्यको संकल्प गर्ने अवसर पनि हो। राजतन्त्रको विरासतबाट निस्किएर गणतन्त्रको फराकिलो आँगनमा उभिएको सिक्किमले आज आफ्नो छुट्टै पहिचान बनाएको छ। विकसित र समृद्ध सिक्किमको सपना साकार पार्न यहाँको गणतान्त्रिक अभ्यासले महत्वपूर्ण भूमिका खेलेको छ। शान्ति, सद्भाव र प्रगतिको यो यात्राले सिक्किमलाई भारतको मुकुटको एक चम्किलो रत्नका रूपमा स्थापित गरेको छ। स्थापना दिवसको यो अवसरमा प्रत्येक सिक्किमेलीले आफ्नो लोकतान्त्रिक अधिकारको रक्षा गर्दै राज्यको चौतर्फी विकासमा योगदान दिने प्रण गर्नु नै यस दिवसको वास्तविक सार्थकता हुनेछ।

समसामयिक विषयको कार्यक्रम सामयिक समीक्षामा अहिले सुन्नुभयो वार्ता सन्दर्भमा सिक्किम राज्य स्थापना दिवस। वार्ताकार हुनुहुन्थ्यो डाक्टर पारसमणि दंगाल। यो आकाशवाणी गान्तोक हो।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हामीलाई सुन्दै हुनुहुन्छ। श्रोता, समय बेलुकीको 7:05 भइसकेको छ भने हामी लिएर उपस्थित

0: हेलो आकाशवाणी गान तो
1: हेलो नमस्ते
0: नमस्कार असे खतवाडा ज्यू पनि अहिले हाम्रो कार्यक्रममा एकदमै नियमित कलर भइरहनु भएको छ, खुसी लाग्छ। खबर त त्यस्तो केही छैन है, आफ्नो अब व्यक्तिगत कुरा बताउँ भन्दाखेरि अहिले त म धेरै राम्रो भएको छु, स्वस्थ भएको छु हो। तपाईँहरूले बितेको हप्ता स्वास्थ्य लाभको कामना पनि गर्नुभएको थियो, सायद त्यो आशीर्वाद लागेरै होला। अहिले चाहिँ म एकदमै स्वस्थ छु, ठिक छु।
1: खोलाको पानी कति नुनिलो,
0: हेर्नुहोस् त अन्त यस्तो राम्रो राम्रो सायरीहरू पनि तपाईँहरूले भनिदिनुहुन्छ, अनि अहिले म एकदम ठिक छु है। बितेको हप्ता चाहिँ अलिकति मलाई स्वास्थ्य गडबडी थियो, र अब तपाईँलाई भन्नु पर्दाखेरि यहाँको मौसमको कुरा गर्नु पर्दाखेरि त अब तपाईँलाई थाहै छ, घाम लाग्यो भने त गरम हुन्छ, पानी पर्यो भने त फेरि त्यत्तिकै चिसै जाडै छ। योपालि गरम नआउने हो कि आउने? पानी पर्यो भने चाहिँ एकदमै चिसो हुन्छ।
1: अनि पतला लुगा कति लाउनु भनेर योपालि बाक्लो नै लगाउनु भने
0: मोटै लगाउनु भनेको होला। हजुर ठिकै भन्नुभयो,
1: हामी त्यो खोलाबाट निकालेको माछा जतिकै
0: त्यस्तै हुन्छ भने त बाहिरबाट फोन गर्नेहरूले त कति भन्छ, उनीहरूको त 40-45-50 डिग्रीसम्म पुग्छ भन्छ बिचाराहरू, र पनि बस्नै पर्यो।
1: अलिक कम हिमाचल पर्दै हाम्रो अलिक कम हुन्छ।
0: हजुर यस्तै छ, अब प्रकृतिसँगै चल्नै पर्यो नि।
1: अनि मलाई आज चारजना फिल्मको गीत पनि माग्नु पर्यो, एउटा दिनु भने एउटा लाइन
0: एउटा मिठो गीत सुनाए त हाम्रो कतिवटा जीव
1: तपाईँलाई सुन्न चाहन्छु।
0: धन्यवाद
1: रुस्तम सरलाई, अङ्कुश सरलाई, हाम्रो कल्पना दिदी,

0: एकदमै अनि सम्पन्न पूर्ण हातहरू नाम धेरै थियो कि
1: हजुर हजुर
0: सम्पूर्ण
1: सबैलाई
0: मलाई चिन्ने नचिन्ने सबै
1: सबैलाई
0: हुन्छ।

0: यो आकाशवाणी हो, समाचार कृष्ण कौशिकबाट सुन्नुहोस्। सुरु गरौं आजका मुख्य समाचार। इन्धन बचत र वातावरण संरक्षणमा प्रधानमन्त्री मोदीको जोड। प्रधानमन्त्री मोदी शुक्रबारदेखि पाँच देशको भ्रमणमा जाने। ठूला वन्य बिरालो संरक्षणबारे देशभर विशेष कार्यक्रम आयोजना गरिने। नयाँ डिजिटल प्लेटफर्म र आईपी क्याटलिस्ट सार्वजनिक। अनि पश्चिम बंगालमा अवैध टोल गेट र ब्यारिकेड हटाउन निर्देशन। समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका आन्तरिक भ्रमणहरूमा आवश्यक सुरक्षा व्यवस्था यथावत राख्दै आफ्नो सवारी काफिलाको आकार उल्लेखनीय रूपमा घटाउनु भएको छ। यो कदम पश्चिम एसियाको संकटका बीच आयातित इन्धनमा निर्भरता घटाई वातावरण मैत्री विकल्प अपनाउन नागरिकलाई गरिएको सात बुधे अपीलसँग सम्बन्धित रहेको बताइएको छ। यसै गरी केन्द्रीय गृहमन्त्री अमित शाहले पनि आफ्नो सवारी काफिलाको आकार आधा भन्दा कम बनाउँदै प्रधानमन्त्रीको आह्वानलाई समर्थन गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबारदेखि युएई, नेदरल्यान्ड, स्वीडेन, नर्वे र इटलीको छ दिने भ्रमणमा जानुहुनेछ। विदेश मन्त्रालयका अधिकारी सीबी जोर्जीका अनुसार भ्रमणको पहिलो चरण उहाँ युएई पुगेर राष्ट्रपति मोहम्मद बिन जायद ई नयनसँग भेट गर्नुहुनेछ। भेटमा ऊर्जा सहयोग सहित आपसी हितका विशेष छलफल हुने बताइएको छ। उहाँले थप भन्नुभएको छ,
1: The visit to the four European countries comes in the backdrop of the India-EU FTA that we finalized earlier this year. During the visit, the third India-Nordic summit will also take place. India considers these countries as important partners in our Make in India initiative aimed at transforming India into a manufacturing hub. These visits will focus on our three T's, trade and investment, technology, particularly green technology, innovation, startups, and of course, again,
0: मिनिस्ट्री अफ इन्भाइरोमेन्ट, फरेस्ट एण्ड क्लाइमेट चेन्जले भारतमा ठूला वन्य बिरालो संरक्षण सम्बन्धित उपलब्धि उजागर गर्न तथा इन्टरनेशनल बिग क्याट एलायन्सका उद्देश्य प्रवर्धन गर्न देशभर विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। आईबीसीए शिखर सम्मेलन 2026 अघि आयोजना हुने यी कार्यक्रमहरू बाघ, एसियाली सिंह, चितुवा, हिम चितुवा र चिता जस्ता पाँच प्रमुख वन्य बिरालो प्रजातिका केन्द्रित रहनेछन्। गुजरात, मध्यप्रदेश, उडिसा, सिक्किम र महाराष्ट्र लगायत विभिन्न राज्यमा हुने कार्यक्रम मार्फत संरक्षण प्रयास, चुनौती तथा केन्द्र राज्य सहकार्यबारे जानकारी दिनेछ। एस कृष्णनले आज नयाँ दिल्लीमा आईपी क्याटलिस्ट र डिजिटल प्लेटफर्म सार्वजनिक गर्नुभएको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यो कार्यक्रम पेटेन्टदेखि उत्पादनसम्म भन्ने विषयमा आयोजना गरिएको हो। कार्यक्रममा भारतमा इलेक्ट्रोनिक्स र आईटी क्षेत्रमा पेटेन्ट दर्ता बढ्दै गएको जानकारी दियो। श्री कृष्णनले आईपी क्याटलिस्टले नयाँ आविष्कारलाई प्रविधि र उत्पादन बदल्न मदत गर्ने बताउनुभयो। मन्त्रालयका अनुसार नयाँ डिजिटल प्लेटफर्मले अनुसन्धान, पेटेन्ट र प्रविधि बजारमा पुर्याउने सहयोग गर्नेछ। वेस्ट बंगाल सरकारका मुख्य सचिव मनोज कुमार अग्रवालले राज्यभर अवैध रूपमा सञ्चालन भएका टोल गेट, ट्रुफ गेट, ब्यारिकेड तथा शुल्क संकलन केन्द्रहरू तत्काल हटाउन निर्देशन दिनुभएको छ। जारी आदेश अनुसार सम्बन्धित जिल्ला प्रशासनलाई त्यस्ता अवैध संरचना पहिचान गरी बन्द गर्न, पुनः सञ्चालन हुन नदिन तथा अवैध शुल्क संकलन तुरन्त रोक्न भनिएको छ। साथै सबै वैध र अवैध संकलन केन्द्रहरूको विवरण 15 मई भित्र पेश गर्न निर्देशन दिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ।

0: केन्द्रीय मन्त्री परिषदले बजार सिजन 2026-27 का लागि 14 खरीफ बालीको न्यूनतम समर्थन मूल्य वृद्धि गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकपछि संचार माध्यमसँग कुरा गर्दै अश्विनी वैष्णवले किसानहरूले आफ्नो उत्पादनका उचित तथा लाभदायक मूल्य प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले खरीफ बालीको न्यूनतम समर्थन मूल्य बढाइएको बताउनुभयो। उहाँले थप भन्नुभयो,
1: के लिए जो फैसला लिया गया उसमें जितने भी खरीफ के क्रॉप्स हैं उन सब में कॉस्ट प्लस 50% या 50 से अधिक टोटल 2,60,000 करोड़ रुपए किसानों को पे आउट जाएगा इस पूरे फैसले से। और इस साल का एनुअल खरीफ प्रोक्योरमेंट होगा 824 लाख मेट्रिक टन।
0: मिनिस्ट्री ऑफ माइनोरिटी अफेयर्स ले भोली नया दिल्ली में भागीदारी से भाग्योदय दृष्टिकोण अन्तर्गत विकसित भारतका लागि एआई मार्फत समावेशी विकास विषयमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। मन्त्रालयका अनुसार सम्मेलनको उद्देश्य समावेशी शासन सुदृढ गर्नु, नीतिको पहुँच विस्तार गर्न तथा अल्पसंख्यक समुदायका लागि प्रविधिमा आधारित कल्याणकारी कार्यक्रमलाई प्रवर्धन गर्नु हो। सम्मेलनमा केन्द्र राज्य समन्वय, उत्कृष्ट अदान प्रदान तथा आयोजनाको प्रभावकारी कार्यान्वयन बारे छलफल गरिनेछ। सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेशनले आज कक्षा 12 बोर्ड परीक्षाको नतिजा सार्वजनिक गरेको छ। विद्यार्थीहरूले आधिकारिक वेबसाइट डिजीलकर र उमङ एप मार्फत रोल नम्बर प्रयोग गरेर नतिजा हेर्न सक्नेछन्। यस वर्ष परीक्षामा 17,38,000 भन्दा बढ़ी विद्यार्थी सहभागी भएका थिए, जसमध्ये 15,07,000 भन्दा बढ़ी विद्यार्थीहरू उत्तीर्ण भएका छन्। यस वर्ष कुल उत्तीर्ण प्रतिशत 85.20 रहेको छ। छात्राको उत्तीर्ण प्रतिशत 88.86 र छात्रको 82.16% रहेको छ। सर्जी लर्वो ले भारतसँग भएको ऊर्जा आपूर्ति सम्झौता निरन्तर जारी रहने बताउनु भएको छ। उहाँले बायो प्रतिस्पर्धाले भारतमा रूस सम्झौतामा असर नपर्ने उल्लेख गर्नुभयो। उहाँले तमिलनाडु स्थित कन्दनकुलम न्यूक्लियर पावर प्लान्ट परियोजनामा रूसको सहयोग जारी रहेको र नयाँ ऊर्जा इकाई निर्माणको काम अगाडि बढ़िरहेको जानकारी दिनुभयो। साथै रूसले भारतलाई ग्यास, तेल र कोइला आपूर्ति पनि जारी राख्ने बताएको छ। नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत अछाम जिल्लाको मलिक गाउँपालिका स्थित श्री वासुकी माध्यमिक विद्यालय भवन निर्माणका शिलान्यास आज सम्पन्न भएको छ। शिलान्यास नारायण सिंह र मलेक गाउँपालिकाका अध्यक्ष जवाल सिंह साउदले संयुक्त रूपमा गर्नुभएको हो। विद्यालय भवन भारत सरकारको करिब 3,80,00,000 नेपाली रूपियाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। स्थानीय जनप्रतिनिधि तथा सरकारवालाहरूको भारत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ भवनले विद्यार्थी र शिक्षाका लागि राम्रो शैक्षिक वातावरण निर्माण हुने विश्वास व्यक्त गरेको छ। भारत र नेपालबीच शिक्षा लगायत विभिन्न क्षेत्रमा सहकार्य जारी रहेको छ। आईपीएल क्रिकेटमा अहिले रायपुरको शहीद वीर नारायण सिंह इन्टरनेशनल क्रिकेट स्टेडियममा रोयल च्यालेन्जर्स बेंगलुरू र कोलकाता नाइट राइडर्सको खेल शुरू भएको छ। हिजो अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई 82 रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थान हासिल गरेको थियो। इन्धन बचत र वातावरण संरक्षणमा प्रधानमन्त्री मोदीको जोड़। प्रधानमन्त्री मोदी शुक्रबारदेखि 5 देशको भ्रमणमा जाने, ठूला वन्य बिरालो संरक्षण बारे देशभर विशेष कार्यक्रम आयोजना गरिने, नयाँ डिजिटल प्लेटफर्म र आईपी क्याटलिस्ट सार्वजनिक, अनि पश्चिम बंगाल अवैध टोल गेट र ब्यारिकेड हटाउन निर्देशन। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो, समाचार पूरा भयो।
2: हेलो
3: काश्विनी,
2: हेलो दीदी, नमस्कार।
3: नमस्कार जी,
2: हीरापुर जिला सीहोर मध्य प्रदेश से भगवान सिंह परमार बोल रहा।

0: श्रोताले यति बेला सुन्दै हुनुहुन्थ्यो कार्यक्रम हेलो श्रोता, जसको निधर समय यही पूरा हुँदछ।
1: आकाशवाणी गान्तोक प्रस्तुत गर्दछ एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।
2: श्रोता, विभिन्न जातिका आफ्नै भाषा परम्परा जीवन बचाएका कथाहरूसितै वेशभूषा रीतिथिति खानपान संस्कार संस्कृति हुँदछ। यस्तोमा यो पल्ट हामी कुरा

सुन्न नभुल्नुहोला यो आइतबार 17 तारीक मई 2026 साँझ 6:55 मा एक वृत्तचित्र रूपक सिक्किमका सुनवारहरू।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला स्टुडियोको घड़ी अनुसार 8 बजिसकेको छ र अब समय रहेको छ कार्यक्रम गीत गजलको, जस अन्तर्गत सुन्नुहुनेछ गायक कलाकार गुलाम अली अनि आशा भोसलेको आवाजमा सजिएका केही गजलहरू। सर्वप्रथम कार्यक्रमको प्रतीक्षा साचेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमाझ हार्दिक स्वागत अभिवादन जनाउँदै सुनाउन गइरहेको छौ कार्यक्रम को पहिलो प्रस्तुति गायक कलाकार गुलाम अलीको आवाजमा। त श्रोता, मनोरञ्जन उठाऊ यसै गजलबाट।

आकाशवाणी गान्तोक केन्द्रबाट श्रोताहरूले अहिले सुनिरहनु भएको छ कार्यक्रम गीत गजल अन्तर्गत गायक कलाकार गुलाम अली र आशा भोसलेको आवाजमा सजिएका गजलहरू।

श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम गीत गजल, जसको निर्धारित समय यही पूरा हुँदछ। यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी 15 तारीक मई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ किडनी रोगका कारणहरू। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोच्चा ग्याङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुडित नाम्च्यो। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0359220117 कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 15 तारीक मई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 0359220117। सूचना पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। श्रोता अब लिएर उपस्थित भएका छौ शास्त्रीय संगीतको कार्यक्रम सुर संसार अन्तर्गत सुनाउन गइरहेका छौ अजय पहंकरद्वारा शास्त्रीय गायन।

यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना. आगामी 15 मई 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम. विषय रहनेछ किडनी रोगका कारणहरू. यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सोच्याग्याङ एसटीएनएम अस्पतालका कन्सल्टेन्ट मेडिसिन एण्ड नेफ्रोलोजिस्ट डाक्टर जुडित नाम्चियो. र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 मा कल गर्न सक्नुहुनेछ. दिन अनि समय आगामी 15 मई 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171. सूचना पूरा भयो. मीडियम वेभको 213.67 मिटर तदनुसार 1404 किलोहर्जको तरंगमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ. यसको साथै एफएम कञ्चनजंघा 103 मेगाहर्ज लगायत न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ. हाम्रो स्टुडियोको घड़ी अनुसार रात्रिको 10 बजिसकेको छ. अब प्रस्तुत छ कार्यक्रम हिन्दी फिल्म संग्स अन्तर्गत विभिन्न रमाइला हिन्दी गीतहरू. कार्यक्रमलाई अघि बढ़ाउँदै सुनौ यो पहिलो गीत फिल्म लज्जाबाट गायक कलाकार अलका याग्निकको आवाजमा.

यो रमाइलो गीतपछि फेरि पालो भएको छ यो अर्को गीत फिल्म अजयबाट गायक कलाकार कुमार सानु अनि अलका याग्निकको आवाजमा। त श्रोता सिकाउनुहोस् यो गीत।

श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो फिल्म दिलसेबाट सुखविन्दर सिंह र सपना अवस्थीको आवाजमा यो गीत। आशा छ उक्त गीतबाट आनन्द लिनुभयो भनेर। यसै क्रममा अब प्रस्तुत गर्दैछौ यो अर्को गीत। फिल्म कभी खुशी कभी गमबाट गायक कलाकार कविता सुब्रमण्यम, अल्का याज्ञिक, अमित कुमार र उदित नारायणको आवाजमा। त श्रोता स्वीकार्नुहोस् यो प्रस्तुति।

श्रोता हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेको छौं। गीत सुन्दै सुन्दै हाम्रो कार्यक्रमको अन्ततिर आइपुगेको छौं। त श्रोता स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति फिल्म दुल्हे राजाबाट गायक कलाकार सोनू निगम र जसविन्दरको आवाजमा।

यसै गीतका साथ आजको अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 मंगल ध्वनिका साथ पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्म हामी सम्पूर्ण आकाशवाणीका परिवारलाई विदा दिनुहोस्। शुभरात्री, नमस्कार, जय हिन्द।